र त्यसपछिका घटनाको प्रारम्भिक प्रतिवेदन असोज 10 सार्वजनिक गरेको थियो। यद्यपि आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सार्वजनिक गर्न अल्मलिएको देखिएको छ। समयमा प्रतिवेदन सार्वजनिक हुन नसक्नुका पछाडि सरकारी संयन्त्रकै प्रभाव रहेको आशंका गरिएको छ। खास गरी नेपाली सेनाको कमजोरीको विषयलाई आयोगको प्रतिवेदनमा उल्लेख गरेपछि आयोगमाथि दबाव बढ़ेको स्रोतको दावी छ। जेएनजी घटनाको अनुसन्धान गर्न आयोगले आयुक्त लिली थापाको समय जगतमा गठन गरेको समितिले चैत्र 6 गते नै आयोगलाई प्रतिवेदन बुझाएको थियो।

0: अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 विरूद्ध रेट दर्ता गरी संवैधानिक इजलासमा पेश गर्ने आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले अधिवक्ता गीता थापाले दायर गरेको निवेदनमा यस्तो आदेश दिएको हो। सर्वोच्चको यस निर्णयसँगै सरकारले ल्याएको अध्यादेशले न्यायिक परीक्षण अब संवैधानिक इजलासबाट हुने भएको छ।
3: सरकार गठनको करिब 2 महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेकी हुन्।
2: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापार त्यसको सेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीहरूले अड्कल गरेका छन्।
3: अत्यधिक गर्मीपछि बर्दियाका विद्यालयमा बिहानी कक्षा शुरू भएका छन्। बर्दियाका 8 पालिका मध्ये 4 पालिकाले बिहानी कक्षा शुरू गरेका हुन्।
2: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अघि सारेसँगै दैनिक करोड़ौं रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ।
3: निला जस्ता पाताले छाएको एकै नाशका आकर्षक लहरै देखिने घरमा कोही पनि मान्छे बस्दैनन्। कालीकोटको नरहरिनाथ गाउँपालिका स्थित सुगुरखालका निर्मित एकीकृत बस्ती अहिले सुनसान छ। बस्ती रित्तो भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोड़ौंको लगानी बालुवामा पानी जस्तै भएको छ।
2: अब शेयर बजार सोमबार नेप्से परिसूचक 1% बढ़ेको छ। अघिल्लो कारोबार दिनभन्दा 27.85 अङ्क बढ़ेर नेप्से परिसूचक 2786.35 बिन्दुमा पुगेर बन्द भएको हो। 2752.95 बिन्दुदेखि खुल्ला भएको नेप्से 2790.34 बिन्दुसम्म पुगेको थियो भने 2752.46 बिन्दुसम्म झरेको थियो।

0: हजारमा बिस होमर सबरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। पश्चिम एसिया युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चीनी राष्ट्रपति शी जिनफिङले सोमबार बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँग भेटवार्ता गरेका छन्। अमेरिका इरान तनाव क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्च स्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चिनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति शीसँगको भेट अघि प्रधानमन्त्री शरीफले चीनका प्रधानमन्त्री ली किआङसँग पनि भेटवार्ता गरेका थिए।
5: अब खेल र खेलाड़ीका खबर। जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट तर्फको छनौट प्रतियोगिता आगामी मे 31 सिंगापुरमा शुरू हुँदैछ। प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा आइतबार नै गरिसकिएको छ। प्रतियोगितामा नेपाल समूह एमा परेको छ। यता भूटान विरूद्ध 1-0 को कठिन जित निकाल्दै नेपालले भारतको गोवामा सोमबारदेखि शुरू भएको साफ महिला च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। यो जितसँगै समूह एमा रहेको नेपालले तालिकामा पहिलो 3 अंक जोडेको छ।
4: अब विचार विश्लेषण। अल्पकालीन रणनीतिमा टिन ठटाउने, पुतला देखाएर तर्साउने, धपाउने यन्त्र प्रयोग गर्ने, बाँदर धपाउन लंगुर बाँदरहरू ल्याउने वा रातो बाँदरको भालेले निकाल्ने ठूलो खतराका आवाज रेकर्डिङ पनि प्रयोग गर्न सकिन्छ। खेतबारी वरिपरि बाँदरलाई मन नपर्ने वनस्पति वा फलफूल पनि रोप्न सकिन्छ। विशेष गरी गन्धको प्रयोगले केही समयका लागि बाँदर धपाउन सकिन्छ। जस्तो कागती, अमिलो, टिमुर, बेसार, खोर्सानी बाँदरले मन पराउँदैनन्। बाली नाली जोगाउन निश्चित क्षेत्रमा सोलार इलेक्ट्रिकल फेन्स पनि प्रयोग गर्न सकिन्छ। यो प्रविधि हात्ती व्यवस्थापनमा पनि सफल भएको छ। बाँदरलाई जथाभावी खानेकुरा दिने बानी पूर्णत बन्द गर्नुपर्छ। काठमाडौँका धार्मिक स्थलका बाँदरको स्थायी वासस्थानका लागि बन्ध्याकरण विधि उपयुक्त हुन सक्छ। यो विधि भारतको हिमाचल प्रदेशमा पनि सफल भएको थियो। यसले तत्कालै नतिजा नदिए पनि दीर्घकालीन रूपमा बाँदरको संख्या घटाउन मद्दत गर्छ। धेरै घनत्व भएका ठाउँका लागि यो बढी उपयोगी हुन्छ। जीपीजेडपी जस्ता भ्याक्सिन प्रयोग गर्न सकिन्छ। यो विधि स्वास्थ्य र व्यवस्थापन दुवै हिसाबले उपयुक्त छ। यो भ्याक्सिन खाना मार्फत नै दिन सकिन्छ।
5: गर्भावस्थामा परिवर्तनको असर शीर्षकमा प्राध्यापक डाक्टर सुमन राज ताम्राकारको विचार गोर्खापत्रमा छापिएको छ। जलवायु परिवर्तन गर्भावस्थाका लागि गम्भीर स्वास्थ्य चुनौती बनेको छ। हिमाल, पहाड़ र तराई क्षेत्रमा फरक फरक जोखिम छन् जसले गर्भवती महिलामा असमान तर गम्भीर प्रभाव पारिरहेका छन्। तापक्रम वृद्धि, वायु प्रदूषण, बाढ़ी पहिरो, संक्रामक रोग र पोषण अभावले गर्भवती महिला र गर्भे शिशु दुवैलाई जोखिममा पारिरहेका छन्। यो समस्या समाधानका लागि बहुआयामिक पहल कदमी आवश्यक छ। व्यक्तिगत सावधानी, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणाली सुदृढीकरण र सरकारी नीति सबैको समन्वय अनिवार्य छ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

नमस्कार रणनीत श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस तपाईँ देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत नेपाली बहस एकैसाथ विश्वभर प्रसारण भइरहेको छ र नेपाली बहस काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपालीहरूले हामीले विभिन्न विषयहरूमा छलफल गर्ने गर्दछौँ र नेपालीहरूका समस्याहरूलाई उठान गर्ने गर्दछौँ र राजनीतिक दल सामाजिक आर्थिक सांस्कृतिक कूटनैतिक पाटोका विषयमा पनि हामी सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ शेरबहादुर देउवा दम्पति विरुद्धको पक्राउपूर्जी बदर भएको छ, रेड नोटिस पनि फेरि अस्वीकार भएको छ। पक्राउपूर्जीको विधि र ढाँचा नै नमिलेको सर्वोच्चको भनाइ रहेको छ। देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश समेत दिइएको छ। यो हतारमा निर्णय गर्दाखेरि कमजोर अन्तर्राष्ट्रिय रूपमा इन्टरपोलमा दुई पटक समेत पत्र पठाउँदाखेरि पक्राउ अस्वीकार गर्नुले देशको सुरक्षा प्रशासनको पनि बेइज्जत भएको छ। अन्तर्राष्ट्रिय जगतमा हामी कस्ता तथ्यहरू कस्ता प्रमाणहरू पेश गर्दैछौँ र कसरी इन्टरपोलले अस्वीकार गरिरहेको छ, यसको विषयमा आज हामी चर्चा गर्न चाहन्छौँ। नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै गत साता इन्टरपोलद्वारा दोस्रो पटक पनि पत्र फिर्ता भएको खबर प्राप्त भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। यति बेला राजनीतिक विषयमा छलफल र बहस गर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने भारतसँगको चिसोपनलाई तातो पार्नका निम्ति न्यानो पार्नका निम्ति भारत भ्रमण जाँदै हुनुहुन्छ। भारत भ्रमण तय भएको छ र प्रधानमन्त्रीको भारत भ्रमण अझै पनि अनिश्चित रहेको छ। दुई देश बीचको सम्बन्धका विषयमा यतिखेर चर्चा र परिचर्चा पनि भइ नै रहेका छन्। आजको नेपाली बहसमा हामी उठाउन चाहन्छौँ र बजेटको पूर्व सन्ध्यामा छौँ। जेठ 15 गते बजेट ल्याउनु पर्ने हाम्रो बाध्यात्मक कानुनी व्यवस्था छ र जेठ 15 गते बजेटका निम्ति जुन किसिमको तयारी भइरहेको छ त्यो तयारीका विषयमा पनि चर्चा गर्न चाहन्छौँ। आकर्षक नीति कार्यक्रम तल्लो कार्यान्वयन प्रदेश सरकारको विषयलाई पनि उठान गर्दै गर्दाखेरि कोशी मधेस बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आफ्नै ढंगले कार्यान्वयनको चरणमा छन्। कतिपय ठाउँमा कार्यान्वयन गर्न सकस पनि भएको छ। आदरणीय श्रोता, आज नेकपा एमालेको कुरा गर्ने हो भने फेरि अध्यक्षबाट केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न जुन किसिमको दबाव आएको थियो र त्यो दबाव जब सचिवालय बैठक बस्यो र बैठकपछि त्यो सामसुम पार्ने प्रयत्न गरिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा छलफलका निम्ति एउटा समिति गठन भयो र त्यो समितिले त्यसलाई सामधाम पार्ने र केही समयका निम्ति यो आलोचना नेतृत्वको आलोचना टरेको विषय पनि यतिखेर आएको छ। आज हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ। नेपाली बहस मार्फत राजनीतिक दलभित्र त्यस्तै खिचातानी छ। नेपाली कङ्ग्रेसको कुरा यतिखेर गर्ने हो भने नेपाली कङ्ग्रेसमा पनि शेरबहादुर देउवालाई जब विशेष महाधिवेशनबाट हटाइसके पछाडि त्यहाँ पनि एक किसिमको बखेडा सुरु भएको छ, किचलो सुरु भएको छ, मतभेद सुरु भएको छ। अब गगन कुमार थापाले पार्टीलाई मिलाउनका निम्ति कसरत गरिरहनु भएको छ तर पार्टी मिल्ने अर्थात् पार्टीको त विभाजनतिर त जाँदैन, विभाजनको डिलमा त छैन, समानान्तर गतिविधिहरू आज नेपाली कङ्ग्रेसमा किन भइरहेका छन्, आज यो विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ र प्रधानमन्त्री किन बोल्दैनन् भन्ने विषय छ। गणतन्त्र दिवसमा पनि सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह र राष्ट्रपतिले सम्बोधन गर्ने भनेर भनिसकेको विषय छ। प्रधानमन्त्री भएदेखि नै किन झन बढी मात्रामा चाहिँ बालेन्द्र शाह बालेन मौन बसे त, आज यसको पनि हामी चर्चा गर्न चाहन्छौँ। बालेन शाहले भन्नुभएको छ, बोलेर होइन गरेर देखाउँछौँ, तर बोल्ने ठाउँमा भएको व्यक्ति भएकै नाताले गर्दाखेरि सबैले चासो दिएका छन्। केही कुराहरू बोल्नुपर्छ, जनताका नाममा सम्बोधन गर्नुपर्छ, प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्छ। नित्य कार्यक्रम भनेको यो देशको एउटा उत्सव हो, पर्व हो, राष्ट्र बनाउने पर्व हो नित्य कार्यक्रम, त्यहाँ पनि प्रधानमन्त्रीको उपस्थिति रहेन। त्यसैले गर्दाखेरि अहिले जनताले कतै जुन मतहरू दिएका छन्, जनताको मत जहाँ खसेको छ त्यो कतै दुरुपयोग त हुने होइन, त्यो मतको अवमूल्यन हुने त होइन भन्ने खालको एउटा डर पनि यतिखेर मतदाताहरूमा बिस्तारै पलाउँदै गएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आज अहिलेको पछिल्लो समय जुन एउटा चर्चाको विषय छ, अब सहकारीको रकम पीडितहरूलाई फिर्ता गर्ने, सहकारीको रकम पीडितहरूले फिर्ता पाउनुपर्छ, तर सहकारी ठगहरूबाट रकम असुल गरेर फिर्ता दिने हो, राज्य कोषको सम्पत्ति जनताले तिरेको करबाट राज्य कोषबाट फिर्ता गर्ने होइन, पीडितले रकम फिर्ता पाउनुपर्छ, यसमा दुई मत छैन, तर ठगहरूबाट असुल गरेर फिर्ता गर्नुपर्छ भन्ने खालका विषयहरू पनि चलिरहेका छन्। यो सरकार निर्माण भएदेखि करिब दुईजना मन्त्री बर्खास्तीमा परिसके, तपाईँलाई थाहा छ यो अहिलेको अवस्थामा
किन चाहे मन्त्रीहरू बर्खास्तीमा परे त्यसको बारेमा अध्ययन अनुसन्धान पनि भइरहेको छ र गृहमन्त्रीमा सुदन गुरुङ आइसके पछाडि उनको अस्वाभाविक रूपमा जुन सम्पत्ति देखिएको छ अस्वाभाविक रूपमा जुन बिचौलिया र व्यापारिक साँठगाँठहरू देखिएको छ त्यसको बारेमा अनुसन्धान गर्ने एउटा समिति बनेको छ पूर्व न्यायाधीश अच्युत प्रसाद पौडेलको नेतृत्वमा अच्युत प्रसाद भण्डारीको नेतृत्वमा तर त्यो समितिले अनुसन्धान सुरु गरिसकेको छ अब के हुन्छ पूर्व गृहमन्त्री सुदन गुरुङलाई फेरि उनी फर्किन्छन् उनको अनुसन्धान कसरी भइरहेको छ आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौँ समितिका अध्यक्षसँग आज हामी कुराकानी गर्ने तयारी गर्दैछौँ आदरणीय श्रोता छोटो विश्राम लिन्छौँ विश्रामपछि उपस्थित हुनेछौँ

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा दरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
6: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
7: डिसोम फाइबरनेट।
8: यतिकै हाम्रो बीचमा नेकपा एमालेका नेता कर्ण थापा हुनुहुन्छ। कर्ण थापाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार कर्ण थापाजी, नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ। सुन्दै हुनुहुन्छ?
9: सुनेर छैन है यो। हेलो,
8: सुनिरहनु भएको छ मेरो आवाज? हामीसँग नेकपा एमालेका नेता कर्ण थापा जोडिनु भएको छ। सुन्दै हुनुहुन्छ मलाई? यहाँको आवाज ठिक छ? अहिले सुन्दै हुनुहुन्छ? आदरणीय श्रोता, हामी विशेष गरी नेकपा एमालेको पछिल्लो समयको विवाद र नेकपा एमालेभित्र देखिएको मतभेदका विषयमा हामी चर्चा र परिचर्चा गर्नेछौँ। र विशेष गरी अहिलेको अवस्थामा नेकपा एमालेमा नेतृत्वको फागुन 21 गतिको निर्वाचन पछाडि जुन नेतृत्वका विषयमा बहस र छलफल भइरहेको छ, केपी शर्मा ओलीको विकल्पमा अब नेतृत्व खोज्ने गरी जुन तयारी भएको छ, र विद्यादेवी भण्डारीको सदस्यता समेत नवीकरण गरिएको छ, र विद्यादेवी भण्डारी अब सक्रिय राजनीतिमा आउन थाल्नु भएको छ, महासचिव र अध्यक्षहरूले जुन किसिमको लेभी लिएका छन् त्यसलाई ब्यालेन्स गर्नका निम्ति केपी शर्मा ओलीले अर्को विद्या कार्ड चलेको भन्ने खालका पनि विषयहरू सँगसँगै जोडिरहेका छन्। यतिखेर हामीसँग कर्ण थापा फेरि जोडिनु भएको छ। थापाजी, यहाँलाई नेपाली बहसमा स्वागत छ। नमस्कार, गुड मर्निङ।
9: धन्यवाद।
8: अहिलेको अवस्थामा नेकपा एमालेको विवाद मथर भएको हो, अब केपी शर्मा ओलीको विकल्पमा नेतृत्व खोज्ने गरी जुन किसिमको पहल भएको थियो, अस्ति सचिवालयमा जुन किसिमका अभिव्यक्तिहरू बाहिर आएका थिए, तर यसलाई त मत्थर पारियो नि त, होइन?
9: नेकपा एमालेमा अहिले विचारमा, व्यवहारमा, कार्यशैलीमा र नेतृत्वको सन्दर्भमा पुनर्गठनको आवश्यकता छ भन्ने पहिले छलफल थियो, विभिन्न मान्छेका मतहरू थिए, दृष्टिकोणहरू थिए, र अहिले पार्टीको सचिवालयको बैठकले यो पुनर्गठनको आवश्यकता छ भन्ने कुरालाई औपचारिक रूपमा त्यसलाई ग्रहण गर्यो र त्यसका निम्ति कार्यदल बनेको छ। कार्यदलले प्रतिवेदन प्रस्तुत गर्छ, त्यसमाथि फेरि सचिवालयमा छलफल हुन्छ, केन्द्रीय कमिटीमा छलफल हुन्छ, र संस्थागत ढङ्गले नै अब पुनर्गठनको आवश्यकता भनेको हिजो व्यक्तिको विश्लेषणमा आधारित थियो, अब चाहिँ सिँगै पार्टीले त्यसलाई ग्रहण गर्यो र त्यसलाई संस्थागत ढङ्गले नै समाधान खोज्ने बाटोमा नेकपा एमाले
8: होइन, पार्टी अध्यक्षले त के भन्नुभएको छ भने मलाई कसरी हटाउनुहुन्छ, म हट्ने बाटो के हो, म त भर्खर 11 महाधिवेशनबाट अध्यक्षमा विजय भएर आएको व्यक्ति, म किन छोड्ने, मेरो गल्ती के हो भन्नुभएको छ क्या उहाँले चाहिँ?
9: होइन, उहाँका गल्तीका निम्ति छोड्ने भन्ने होइन, हामीले जुन मूल्य जुन मान्यता स्थापित गरेका छौँ जनताको बहुदलीय जनवादको प्रकाशमा, पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको जुन मान्यता हामीले स्थापित गऱ्यौँ, त्यसमा दुई कार्यकाल र 70 वर्षको उमेरको प्रबन्ध पनि गऱ्यौँ, उहाँले आजको मात्रै सन्दर्भ होइन, उहाँले पहिले नै छोड्नु पर्थ्यो, उहाँले अगाडि नै छोडेर पार्टीलाई ठिक दिशामा जान दिनु पर्थ्यो, पार्टीको कमिटी प्रणालीलाई उहाँले कमजोर बनाइदिनुभयो, सम्पूर्ण अधिकार चाहिँ एउटा व्यक्तिमा केन्द्रित गर्ने अभ्यास व्यवहारमा त्यो मान्छेले देख्न पर्यो, बेहोर्न पर्यो, जसका कारणले हामीले जुन मान्यता स्थापित गरेका थियौँ नि बहुपदीय प्रणालीमा हामी गयौँ, हरेक व्यक्तिको परिभाषित जिम्मेवारी छ त्यहाँ, कुनै परिभाषित जिम्मेवारी अन्तर्गत मान्छेले काम गर्न नपाउने खालको परिस्थिति बन्यो, तलका कमिटीहरू त्यसको सान्दर्भिकता समाप्त भयो, जनवर्गीय संगठन सञ्चालन गर्ने सन्दर्भमा आदेश फरमानबाट नेता नेतृत्व चुनिनुपर्ने स्थिति भयो र जसकोले उनीहरूले आफ्नो पहिचान गुमाए, सान्दर्भिकता गुमाए, यी समग्रतामा पार्टी जीवनलाई तहस नहस पार्ने र त्यसको चाहिँ केन्द्रमा आफू मात्रै रहने प्रकारको अभ्यासबाट अगाडि बढेको परिस्थितिलाई अहिले सबैले के स्वीकार गर्यो भन्दा, यी सबै विषयमा अब संस्थागत ढङ्गले नै फैसला गर्नुपर्छ, उहाँले व्यक्तिले के भन्नुहुन्छ भन्ने प्रकारको कुरा भएको तर्क हो।
8: भनेपछि अबको विकल्प भनेको चाहिँ केपी शर्मा ओली पार्टी अध्यक्षबाट उहाँले मार्ग प्रशस्त गर्ने र अनि कसको नेतृत्वमा एमाले अगाडि बढ्ने हो त्यसको त्यसपछि?
9: होइन, नेतृत्व कसकोमा बढ्ने भन्ने सन्दर्भमा चाहिँ हाम्रो विधि छ, त्यो विधिले नै तय गर्छ, सम्पन्न बनाएका छौँ, त्यो अभ्यासमा नै हामीले त्यसलाई अगाडि लैजानुपर्छ भन्ने मलाई लाग्छ। अहिलेका सन्दर्भमा पार्टीको अध्यक्ष कमरेड केपी शर्मा ओली नै भएको हुनाले उहाँले समाधान दिनुपर्छ, उहाँले आफ्ना निम्ति कुनै किसिमका तर्कहरू गरेर आफ्नो समयावधि लम्ब्याउने खालको काम चाहिँ अब निरर्थक छ, त्यस्तो काममा लाग्नु हुँदैन भन्ने कुरामा पार्टी चाहिँ त्यस ठाउँमा पुग्यो अहिले।
8: होइन, तपाईँको लाइनमा गयो नि त पार्टी त, विद्यादेवी भण्डारीलाई सदस्यता नवीकरण भइ नै सक्यो, अब उहाँ पनि सक्रिय राजनीतिमा आउनुभयो, अबको विकल्प उहाँ नै हो।
9: मैले पहिलेदेखि उठाउँदै आएका विषयहरू अहिले सबैले त्यसलाई ग्रहण गर्दै जानुभएको छ, किनकि त्यो त्यस बेलै उल्लङ्घन गर्नु हुँदैन थियो, पार्टीलाई सञ्चालन गर्ने भनेको पार्टी हितलाई केन्द्रमा राखेर, देशको हितलाई केन्द्रमा राखेर त्यसमा पार्टीले भूमिका खेल्ने हो, व्यक्तिलाई केन्द्रमा राखेर जब हेरिन्छ त्यसपछि चाहिँ त्यसबाट कुनै परिणाम प्राप्त हुँदैन। हामी त समाजका निम्ति योगदान गर्न राजनीतिमा लागेका हौँ नि त, नेकपा एमालेको अर्थ र औचित्यता भनेको नेकपा एमालेको नेता बन्ने, त्यस मार्फत चाहिँ शासन सत्तामा जाने, त्यो उद्देश्य होइन नि त, हामी त परिवर्तनको उद्देश्यले, न्यायको उद्देश्यले, समानताको उद्देश्यले, आत्मनिर्भर नेपाल बनाउने उद्देश्यले, एउटा समृद्ध नेपाल बनाउने उद्देश्यले पार्टीमा लागेको यो आन्दोलनमा लागे हो नि त, त्यो उद्देश्यहरू पनि भुल्यौँ हामीले, यो बिचमा हाम्रा कमजोरीहरू थिए त्यसको समीक्षा हामीले नोक्सान नहुँदै गर्नु पर्थ्यो र त्यसलाई ग्रहण गर्नु पर्थ्यो, त्यसलाई चाहिँ मान्नु पर्थ्यो। अब यो नोक्सानी बिहोरिसकेपछि पनि नमान्ने कुरा भनेको यो चाहिँ अनावश्यक प्रकारको जिद्दी हुन्छ र समयको बर्बादी हुन्छ, त्यस कारणले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले जे जति भूमिका खेल्नुभयो उहाँले खेलेको राम्रो भूमिकाको सम्मान गरौँ, उहाँले पद्धति बिगार्नु भएको, पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउनु भएको जुन पक्ष छ, या देशमै पनि कसैको कुरा पनि नसुनिकन आफूलाई नै केन्द्रमा राखेर मैले जे भन्यो त्यही अन्तिम सत्य हो भन्ने ढङ्गको अभ्यास त उहाँले गर्नुभयो नि त, त्यो त कमजोरी थियो नि, त्यो कमजोरीका लागि पनि हामीले उहाँको प्रशंसा गर्नुपर्ने जुन बिचमा।
8: तर एउटा कुरा के छ भने केपी शर्माले सकेसम्म चाहिँ गलाउने होइन, गलाउने नीति थियो उहाँको चाहिँ, तर अब चारैजना उपाध्यक्षबाट एकै स्वरमा अब विकल्प चाहिन्छ भनेर

0: ले छन् हाम्रा मान्यताहरू छन्, हाम्रो विधि छ, हाम्रो विधान छ, त्यसलाई केन्द्रमा राख्यो भनेपछि पार्टी एकताबद्ध ढङ्गले अगाडि बढ्छ। लक्ष्य उद्देश्यहीन पार्टी होइन नि त, एउटा लक्ष्य र उद्देश्य भएको पार्टीमा त्यो लक्ष्य र उद्देश्यतर्फ सबै हिँड्यो भने अनि त्यस अनुसारका गतिविधि गर्यो भने, त्यस अनुसारको आचरण गर्यो भने, त्यस अनुसारको कार्यशैली र व्यवहार गर्यो भने यसै पार्टी एकता हुन्छ। पार्टी एकता भनेको चाहिँ कुनै व्यक्तिका नाममा केन्द्रित भएर पार्टी एकता हुने होइन, एकता भनेको विचारमा हुनु पऱ्यो, विश्लेषणमा हुनु पऱ्यो, बुझाइमा हुनु पऱ्यो। त्यस कारणले गर्दाखेरि पार्टीको एकता भित्रको समस्या होइन, अहिले पार्टीले राष्ट्रका अभिधारालाई पुरा गर्न सक्यो कि सकेन, जनताको भावनालाई कदर गर्न सक्यो कि सकेन, अनि त्यो त्यस अनुरूप हामीले जे व्यवहार गर्यौँ जनताले त्यो विश्वास गरे कि गरेनन्, जनताको विश्वासको स्थिति के हो आज, त्यो चिजलाई हामीले हेर्नुपर्छ। त्यसका निम्ति पार्टी अध्यक्ष गभर्नमेन्ट स्वयंले के गर्नु पर्यो भने उहाँ समाधान दिने ठाउँमा हुनुहुन्छ, उहाँले समाधान दिनुपर्छ। उहाँ कुनै त्यो हलो अड्काउने ठाउँमा हुनुहुन्न, हलो अड्काएर गोरु चुट्ने होइन नि। अहिले
1: समाधान भनेको चाहिँ अब सिधै राजीनामा दिने,
0: हजुर
1: अब राजीनामा दिने होइन समाधान भनेर चाहिँ सिधै अब मार्ग प्रशस्त गर्ने।
0: उहाँले त राजीनामा दिने खालको कुरा त यदि जनमतको कदर गर्ने हो भने त झापा निर्वाचन क्षेत्र पाँचबाट पाँचको परिणाम आएको दिनमा दिँदा चाहिँ असाध्यै राम्रो हुन्थ्यो, किनकि त्यो त एउटा उहाँले जवाबदेही राजनीति गर्नुभयो भन्ने प्रकारको हुन्थ्यो नि। अब मेरो आफ्नो विश्लेषणमा त हाम्रो पार्टीको विधान महाधिवेशन अगावै उहाँले घोषणा गर्नु पर्थ्यो कि अबको म नेता होइन, अब मैले जे विधि स्थापित गरेका छौँ त्यो विधि स्थापित गरेको चिजलाई कार्यान्वयन गर्नुपर्छ, त्यो विधि बनाउनका निम्ति हामीले 10 वर्ष पार्टीमा सङ्घर्ष गरेका छौँ, त्यस कारणले चाहिँ अब चाहिँ अरू मान्छेहरू आउनुहुन्छ भन्नु उहाँले भन्नु पर्थ्यो। त्यो भनेको भए आजको दिन त देख्नु पर्दैन थियो नि त हामीले।
1: यसको मतलब अब विद्यादेवी भण्डारीकै छारेमा बस्नुको विकल्प छैन होइन, महासचिव र उपाध्यक्षले पनि दौडधुप गरिरहनु भएको छ, शङ्कर पोखरेल र हाम्रो विष्णु पौडेलजीका पनि गतिविधिहरू व्यापक रूपमा सक्रिय छन्, तर अब एक ढिक्का बनाउनका निम्ति उहाँहरूको चाहिँ आवश्यकता अहिले कतिको हुने, कसरी मिलाउने, वा चाहिँ विभाजनकै संघारमा जाने कि होइन भन्ने खालको पनि त चिन्ता छ नि त होइन।
0: होइन, अहिले कुनै पनि चिज व्यक्ति केन्द्रित भएर नसोचौँ, हामीले सुधार्नुपर्ने कुराहरू, हामीले लिनुपर्ने बाटोहरू त्यो नीतिसँग सम्बन्धित छन्, त्यो विचारसँग सम्बन्धित छन्, त्यो राजनीतिक विचारधारासँग सम्बन्धित छन्, ती चिजलाई हामीले 48 सालभन्दा यताको सम्पूर्ण हिसाबले हामीले समीक्षा गर्नुपर्नेछ, तथ्यहरू अगाडि सार्नुपर्नेछ। त्यसैले यो व्यक्तिमा केन्द्रित गरेर यसको महत्त्वलाई घटाउने काम नगरौँ, किनकि हामी समीक्षा गर्छौँ भने हाम्रा टोटल कामहरूको समीक्षा गर्नुपर्छ, त्यसपछि मात्रै हामीले एउटा दिशा प्राप्त गर्छौँ।
1: अब नेकपा एमालेको आजको जुन गति छ, जुन निर्वाचनमा चाहिँ तपाईँहरूले नराम्रो गरी पराजय बेहोर्नु पर्यो होइन, यसको त नेतृत्वको मात्रै त दोष होइन नि त, यो त सबैलाई लाग्ला नि त यसको दोष होइन। अब जस सबैले
0: नेतृत्वको प्रमुख जिम्मेवारी हुन्छ, सफलता र असफलतामा नेतृत्वको प्रमुख जिम्मेवारी हुन्छ, नभएपछि त यसमा कमजोरी तपाईँले भने जस्तै धेरैको होला, कमी कमजोरीहरू थुप्रै होला। अनि नेतृत्वले के गर्नुपर्छ त भन्दाखेरि हिजो यो पार्टी ठिक ढङ्गले अगाडि बढ्दा, यसको विकास हुँदा या जनसमर्थन बढ्दा, हामीले त्यसको के अरे जस, त्यसको चाहिँ प्रमुख के अरे अगुवाई हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो भनेर हामीले भनेका छौँ नि त, उहाँले मात्रै गर्नुभएको थियो त, गर्नु त सबैले गरेका थिए नि त। त्यस कारणले गर्दाखेरि यसमा प्रमुख जिम्मेवारी भनेको चाहिँ नेतृत्वको हुन्छ, देशको सन्दर्भमा पनि जसले जिम्मेवारी लिइरहेको हुन्छ, देशको प्रधानमन्त्री गर्न त आम जनताले गरेका हुन्छ नि, चाहे त्यो आन्दोलनको कुरा गर्नुहोस्, दुनियाँमा जति पनि परिवर्तनहरू भएका छन्, गान्धीको बेलामा गान्धीले मात्रै गर्नुभएको थियो त, चिनिया क्रान्तिको बेलामा माओ सेतुङले मात्रै गर्नुभएको थियो त, अरू सबैको चर्चा हुन्छ कि हुँदैन त, लेनिनले मार्क्सले मात्रै गर्नुभएको थियो त कुनै ठाउँमा, या जति पनि दुनियाँका घटनाहरू हुन्छन् त्यसको अगुवाई गर्ने कुरा हुन्छ। नेपालको एकीकरणको कुरा गर्दाखेरि नेपालका सबै मान्छेले, हजारौँ मान्छेहरूको देशमा योगदान छ, तर पृथ्वीनारायण शाहले अगुवाई गर्नुभयो भनेर उहाँलाई एउटा मानकका रूपमा, नेताको रूपमा हेरिन्छ नि त। यो यहाँ कुनै नयाँ चिज होइन नि त, यसो कुनै तर्क वितर्क गर्नुपर्ने कुरै छैन, सफलताका निम्ति पनि अगुवाई स्वीकार गरिन्छ, असफलताका निम्ति पनि त जिम्मेवारी लिनुपर्छ।
1: तपाईँकै क्षेत्रमा, तपाईँको जिल्लामा बाजुरा र हुम्ला बीचको सिमाना रानी साइनमा जुन किसिमको अमानवीय व्यवहारहरू देखिए, जुन किसिमका चाहिँ एउटा दर्दनाक दृश्यहरू देखिए, त्यहाँ चाहिँ पर्यटक का रूपमा गइरहेका नागरिकहरू लखेटिनु पर्यो, चौकीमा काम गर्ने कामदारहरू लखेटिनु पर्यो, घरमै आएर

0: होइन जनप्रतिनिधिहरूमाथि चाहिँ हातपात भयो, त्यहाँ गुन्डा शैलीमा 3-4 सयजनाको हुल आएर हुम्लाबाट, खारफुनाथ र सार्केघाटबाट नागरिकहरूलाई, लामपाटावासीहरूलाई कुटपिट गरेका खबरहरू पनि सार्वजनिक भए, हामीले यसबारेमा हिजोदेखि पनि उठाइरहेका छौँ। तपाईँ त बोल्नै भएन यसको बारेमा, खै कर्ण थापाजी कहाँ हुनुहुन्छ भनेर खोज्दैछ नडियन सरले।
1: सबभन्दा पहिले यो प्रश्न गरिदिनु भयो म तपाईँलाई धन्यवाद भन्छु, किनकि अहिले जे जे घटनाहरू भए तपाईँले भन्नुभयो एकदम सत्य हिसाबले त्यो भएका छन्। र पहिलो म कुरा के भन्न चाहन्छु भने यो घटनामा जो संलग्न छन्, जो आपराधिक घटनाहरू भएका छन्, त्यसमा दोषीहरूका विरुद्धमा हिजो मात्रै त्यो बाजुराको सिमानामा, सिमाना होइन कि बाजुराको क्षेत्रभित्र त्यो घटना भएको हुनाले हुम्लाले के भनेको थियो भन्दाखेरि अहिलेसम्म किन यो मान्छेहरूलाई, दोषीहरूलाई पक्राउ गरिएन, कारवाही गरिएन भन्दाखेरि हुम्लाले त्यो घटना बाजुरामा भएको हो भनेर हुम्लाकै प्रशासनले भनेको छ। त्यस कारणले गर्दाखेरि त्यहाँको बाजुराको त्यो इलाकाभित्र, बाजुरा क्षेत्रभित्र घटना भयो भन्नुको मतलब लामपाडादेखि लिएर रानीसिंहको त्यो जति एरिया छ त्यो बाजुराको सीमामा पर्छ भन्ने कुरामा विवाद रहेन, जसका कारणले के हो त भन्दा कारवाही गर्न ढिलो भयो। आज 2 दिन भयो त्यहाँ जाहेरी दरखास्त परेको छ र ती सबै जो अपराधमा संलग्न हुनुहुन्छ, चाहे कुटपिटमा, चाहे हुल्लङ्गामा, अनेक जे जेमा हुनुहुन्छ, या प्रहरी चौकी बनाउन नदिने घटनामा संलग्न हुनेहरूलाई सबभन्दा पहिले कानुनी दायरामा ल्याउनुपर्छ र उनीहरूलाई दण्डित गर्नुपर्छ, कारवाही गर्नुपर्छ। पहिलो कुरा म त्यो भन्न चाहन्छु। अर्को चाहिँ अलिकति म सुरुमा तपाईँले सच्याउन चाहन्छु, यो नेपाल सरकारले यहाँ माथि पनि के भन्यो भने बाजुरा र हुम्लाको सिमाना रानीसैनमा सिमाना सम्बन्धी विवाद भनिरहनु भएको छ, सिमाना सम्बन्धी विवाद छैन। त्यो रानीसैनको त्यो एउटा ठुलो इलाका छ, त्यो इलाका भनेको बाजुराको सिमानामा होइन। सिमाना त हाम्रो कुवाडीदेखि लिएर माथि ठुलो बिचमा कुवाडी खोला छ, नदी छ, होइन, त्यहाँ त्यो हो सिमाना के, पारिपट्टि हुम्ला छ, वारिपट्टि बाजुरा छ, त्यो चाहिँ सिमाना हो। तर अहिले यो जो विवाद ल्याउन खोजिएको ठाउँ चाहिँ त्यो बाजुराको इलाकामा पर्छ, त्यो कुनै सीमा विवाद त्यसमा छैन। त्यो भएको विषय के हो त भन्नुहुन्छ भने
0: मान्छेहरू कुटपिट भए, पर्यटकहरू खेदिए, लखेटिए गुन्डा शैलीमा, यसमा चाहिँ कसले कसले यो काम गरायो त्यहाँ त्यो ठाउँमा?
1: त्यसको म घोर भर्सना गर्छु र त्यसमा कुनै पनि व्यक्तिले जो जस्तो व्यवहार चाहिँ देखाइएको छ, अमानवीय व्यवहार, त्यो कुनै शब्दबाट चाहिँ त्यसको चाहिँ विरोध गरेर पुग्दैन। त्यति हदसम्मको उहाँहरूले काम गर्नु भएको छ। म यसमा के भन्न चाहन्छु भने
0: माथि उद्योगहरू पनि छन्, हिजोका दिनमा कतिपयले चाहिँ त्यहाँ व्यापार सञ्चालन पनि गरेका थिए अरे, होइन, त्यो सुर्खेतमा गएर पूर्व मुख्यमन्त्रीहरूले चाहिँ त्यहाँ 1-2 रात चाहिँ त्यहाँ बिताउने, यसो रिल्याक्स गर्ने खालको ठाउँहरू पनि थिए अरे। छक्कलामाजीको त उद्योगै छ त्यहाँ, के कुनै कम्पनी छ भनेर हामीका जानकारी पनि आएको छ। तपाईँलाई थाहा छैन त्यो कुरा, प्रतिनिधि भएर त्यहाँको त्यो ठाउँको?
1: त्यो त यस्तो हो नि त, त्यो जस्तो अछाम र बाजुराका बिचमा, कालीकोट र के अरे बाजुराका बिचमा जो एउटा सँगै जोडिएका भूमिहरू हुन्छन् नि, त्यो कस्तो भइदिन्छ भन्नुहुन्छ भने कालीकोटका मान्छेहरूको पनि कतिपय जग्गा जमिन भनेको बाजुरामा हुन्छ, बाजुराका मान्छेको कालीकोटमा पनि हुन्छ। अथवा सिमानै पनि कस्तो थियो भने हाम्रो अहिले स्वामी कार्तिक गाउँपालिका भन्ने छ, कुनै बेलामा थियो कालीकोटमा थियो, कुनै बेलामा त्यो जुम्लामा थियो। त्यसै गरिकन बाजुरा र अछामको कुरा गर्नुहुन्छ भने हाम्रो सतारा भन्ने ठाउँ छ, त्यो अछाममा थियो कुनै बेलामा। र अछाम र बाजुराका बिचमा पनि त्यहाँ त्यो भूगोलको उपयोग गर्ने जुन कुरा हुन्छ नि, वारीको मान्छेले पारी, पारीको मान्छेले अलि गर्छन्। अहिले पनि रानीसैनमा पहिलेदेखि हुम्लाका मान्छेहरूले पनि त्यो ठुलो इलाका छ, त्यहाँ भेडा पालन गर्ने या चौरी पालन गर्ने या कुनै व्यवसाय गर्ने सन्दर्भमा हिजोदेखि त्यो चरिचरण भोग चलन भएको हुनसक्छ, वारीको पारी, पारीको वारी। तर सिमाना कहाँको हो त भन्दाखेरि बाजुरा हो भन्ने कुरामा चाहिँ विवादै छैन, त्यसमा विवाद गर्नुपर्ने विषय नै होइन। तर उहाँले जुन किसिमको गतिविधि गर्नुभयो त्यो भनेको त कानुन विपरीतका कामहरू कसैले पनि गर्न पाइँदैन नि त। त्यहाँ बाजुराको इलाकाको धेरै ठुलो इलाकामा सुरक्षाको आवश्यकता छ पहिलेदेखि नै भनेका थियौँ हामीले, त्यहाँ प्रहरी चौकी बन्दै थियो, अनि प्रहरी चौकी बन्न नदिने पनि गर्न मिल्छ त। अनि पर्यटकहरू गइराखेका थिए, पर्यटकलाई के थाहा छ कि त्यो कुन हो के हो, उनीहरूकोसँग विवादको कुनै पनि उनीहरूलाई सरोकारको विषय छैन नि त। उनीहरूमाथि गरेको व्यवहार हेर्नुहोस्, कुटपिट गरेर लखेट्ने खालको कामहरू गर्नु भएको छ। त्यस किसिमको काम चाहिँ यो उचित भएन।
0: हैन सरकारको ध्यान आकर्षण भएको भएन, त्यहाँ सरकारको ध्यान पुगेको छ, तपाईले सरकारलाई ध्यान आकर्षण गराउनु भो, अहिलेका प्रधानमन्त्रीहरु बोल्नु हुन्न, तपाईले भेटघाट भएको छ,
1: ध्यान आकर्षण गराएर अहिले समिति भन्यो। म त्यो समितिका मान्छेहरुलाई के भन्न चाहन्छु भने हामीले व्यक्तिगत रूपमा पनि भनेका छौँ, मन्त्रालयमा गएर पनि हामीले भनेका छौँ, उहाँहरूले गएर हेर्नुहोस्, जाँच्नुहोस् यथार्थ जे हो,
0: त्यो त पर्यटकीय स्थल हो नि त,
1: उहाँहरूले निर्णय गर्नुहोस्।
0: पर्यटकीय स्थल हो रानी छैन, जति प्रचार प्रसार भयो, जति नागरिकहरू त्यहाँ आन्तरिक पर्यटन भर्न गए, बाह्य पर्यटनहरू भर्न गए, त्यसको त दुवै जिल्लाका लागि त्यो त फाइदा हुन्छ, तर त्यहाँ चाहिँ कुनै एउटा बिचौलियाहरूको कब्जामा छ भन्ने कुरा सुनिरहेछ क्या, त्यो कतिको सत्य हो?
1: होइन, त्यहाँ सुरक्षा अङ्ग पनि उसको पहुँच नपुगेको, केही सीमित मान्छेहरूले पहिलेदेखि नै त्यहाँको जुन
0: हिल्सा नाका नजिक छ अरे होइन कर्ण थापाजी,
1: हजुर,
0: चाइनाको हिल्सा नजिक छ होइन,
1: त्यो हिल्सा नाका जानका निम्ति सबभन्दा छोटो बाटो अहिले हामीले नेपाललाई आधार मान्ने या सुर्खेतलाई मान्ने हो भने बाजुराको गुम्बा हुँदै त्यो रानीसेन जाने र त्यहाँबाट चाहिँ हिल्सासम्म पुग्ने सबभन्दा छोटो र उपयुक्त बाटो हो, हामीले त्यसका निम्ति लगातार भनिआएका छौँ।
0: त्यहाँ निकै ठुलो तस्करी पनि हुन्छ अरे, त्यहाँ होइन ओसार पसार हुन्छ अरे, अवैध रूपमा मदिरा समेत त्यहाँ आयात निर्यात हुन्छ भन्ने कुरा पनि आएको छ कि?
1: मदिरा आयात निर्यात हुने मात्रै कुरा भएन, त्यहाँ त अहिलेसम्म त राज्यको त्यो पहुँचमा नभएको हुनाले त हामी त्यो राज्यको पहुँच बढाउनु पऱ्यो, त्यहाँ केही बाटो पनि लिएर जानु पऱ्यो, सुविधा पनि बढाउनु पऱ्यो भनेर त हामीले लामो समयदेखि विषयहरू उठान गर्दै आएको, नपुगेको परिस्थिति हो नि त। त्यसैले त्यो भूगोल भनेको बाजुरामा पर्छ, बाजुराको अनेक किसिमका प्रमाणहरूले पनि त्यो पुष्टि गर्छ, तर त्यो चाहिँ अर्को कुरा के हो भन्दाखेरि हुम्लावासीहरूले पनि त्यसलाई चाहिँ चरीचरणका रूपमा उपयोग गर्दै चाहिँ आएको ठाउँ हो त्यो, त्यसैले उहाँहरू त्यो त्यो त्यसलाई व्यवहारमा कसरी किन हामीले मिलाउने, त्यो भनेको त एउटा बाजुरा र हुम्ला भनेर अलग अलग गर्नुपर्ने, त्यहाँका जनता लड्नुपर्ने कुरा होइन नि त, उपयोग र उपभोग कसरी गर्ने भन्ने सन्दर्भमा त बसेर समझदारी गर्नु पऱ्यो, त्यो अमानवीय प्रकारको व्यवहार गर्नु भएन नि त। यो जनता लडाउने र त्यसबाट केही आफ्ना हितहरू परिपूर्ति गर्ने प्रकारको मनस्थिति र मानसिकता पनि मैले यो घटनामा देखिरहेको छु, त्यसैले म यसमा संयमताका साथ काम गरौँ, छलफल र बहसबाट तथ्य प्रमाणहरूलाई अगाडि सारेर त्यसै निष्कर्षमा पुगौँ भन्ने मेरो मत छ।
0: यहाँको महत्त्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ नेकपा एमालेका नेता कर्ण थापा आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: यो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
5: ग्लोबल IMB बैंक, सबैका लागि बैंक।
6: डिसोम फाइबर नेट।
7: यतिखेर हाम्रो बीचमा सुदन गुरुङमाथि छानबिन गर्न सरकारले निर्माण गरेको समितिका अध्यक्ष पूर्व न्यायाधीश श्रीमान अच्युत प्रसाद भण्डारी हुनुहुन्छ। भण्डारी सर, नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। तपाईँहरूले अब सुदन गुरुङमाथि जुन किसिमको छानबिन गरेर 15 दिनभित्र रिपोर्ट बुझाउन भनेको छ सरकारले, कहाँसम्म पुग्यो छानबिन, कसरी छानबिन गरिरहनु भएको छ, प्रमाण तथ्यहरू कसरी केलाइरहनु भएको छ?
8: पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य जो हुनुहुन्छ माननीय सुदन गुरुङ, उहाँलाई नेपाल सरकारको गृहमन्त्री हुँदा र सोपछि उठेका सार्वजनिक सभा सरकारका विषयहरूमा सम्बन्धमा हामीले सत्य तथ्य बुझी सिफारिस गर्ने म्यान्डेट हामीलाई दिइहाल्छ। त्यो म्यान्डेट अनुसार अहिले हामी के गरिरहेका छौँ भने, अब हामीले आवश्यकता अनुसारका सम्बन्ध व्यक्तिहरूलाई बुझ्ने, संस्थासँग सोधपुछ गर्ने, लिखित प्रमाण पेश गर्न लगाउने, प्रमाण बुझ्ने जस्ता कार्यहरू अहिले हामीले गरिरहेका छौँ। र त्यो जति बेला उहाँलाई सार्वजनिक सरकारको जो जति पनि विषयहरू छन् गृहमन्त्री हुँदा र सो पछि उठेका सार्वजनिक सभाको विषयहरू जुन यहाँलाई पनि थाहा छ, पत्र पत्रिकामा निकै आएका छन्, शेरका कुराहरूमा दीपक भट्टसँग जोटी जोडिएका छ सन्दर्भमा, यी सबै कुराहरूको छानबिन गर्न अलिकति टाइम लागिरहेको छ। हामीले अब विभिन्न ठाउँबाट यो प्रमाणहरू सङ्कलन गर्नुपर्ने हुन्छ, जस्तो स्टक एक्सचेन्जका कुराहरू छ तपाईँको, त्यसपछि गएर उहाँको ब्याङ्किङ सवालमा छ, उहाँको सम्पत्तिका कुरा सवालमा छ, मन्त्री हुँदा उहाँले अथवा मन्त्री भइसकेपछि पछाडि किन्नुभएको जग्गाको सवालको कुरा छ, यी सबै यावत कुराहरू जति पनि अहिले बाहिर आएका छन्, पत्र पत्रिकामा आएका छन्, जति पनि विषयहरू उठेका छन्, ती सबैको हामीले छानबिन गर्दैछौँ। त्यो छानबिन अहिले नै हामीले भन्न सक्ने स्थिति छैन, किनभने प्रमाण बुझ्दैछौँ, हामीले बोल्ने होइन, प्रमाणले बोल्ला
7: होइन। उहाँमाथि त धेरै किसिमका प्रश्नहरू आएका छन् होइन, सामाजिक सञ्जालमा
8: कता हुन्छ, त्यसै अनुसार मात्रै हामीले निर्णय गर्ने एउटा चाहिँ राय, त्यसैको आधारमा हामी राय दिन्छौँ।
7: होइन, उहाँमाथि धेरै प्रश्नहरू उठेका छन् श्रीमान, होइन, जस्तो उहाँहरूले चाहिँ हिजो उहाँको बुवाका अन्तर्वार्ताहरू पनि आएका छन्, मैले भारी बोकेर पढाएको छोरा हो भन्नेदेखि लिएर, मजदुरी गरेर पढाएको छोरादेखि लिएर, तर चाहिँ हदबन्दीभन्दा बढी जग्गाका विषयहरू छन् होइन, बिचौलिया व्यापारीहरूसँगका साँठगाँठका विषयहरू छन्, विभिन्न इन्सुरेन्सहरूमा चाहिँ उहाँका लगानीदेखि लिएर चाहिँ अकुत रूपमा सम्पत्ति कमाएको हुँदाहुँदा फेवातालको जग्गा समेत चाहिँ होइन लिजमा लिएको विषयहरू उठिरहेका छन्। यसमा चाहिँ तपाईँहरूले सूक्ष्म रूपमा अध्ययन गरेर दुधको दुध पानीको पानी छुट्याउन सक्नुहुन्छ, किनभने तपाईँ त न्याय प्रशासनमा लामो समय काम गरेको पूर्व न्यायाधीश पनि।
8: अब यसमा के छ सर भने, युवा तपाईँले उठाउनु भएका सवालहरू सबै उठेका छन्, ती सबैलाई हामीले एक एक गरेर सूक्ष्म रूपले हामीले त्यसलाई चित्रण गर्दैछौँ। अब हामीले यही सिलसिलामा विभिन्न निकायहरूबाट, जस्तो अघि मैले यहाँलाई निवेदन गरेँ, जस्तो स्टक एक्सचेन्जका सवालहरूमा, ब्याङ्किङ सवालहरूमा, हरेक ठाउँबाट हामीले रिपोर्ट मागिरहेका छौँ, केही रिपोर्टहरू हामीलाई प्राप्त पनि भइसकेका छ। अब त्यो सबै कुराहरू के देखिन्छ भन्नुहुन्छ भने, अहिले नै त्यो मेरिटमा हामी प्रवेश गरिसकेको अवस्था छैन, अहिले नै हामीले फाइनल रिजल्ट यस्तो हुन्छ भन्ने सक्ने स्थितिमा हामी छैनौँ, किनभने त्यो वस्तु निष्ठ हुन्छ, हाम्रो निर्णयहरू, हाम्रो सिफारिसहरू, त्यो निर्णयहरू आत्मनिष्ठ रूपले अहिले हामीले बोल्न सक्दैनौँ। फेरि यो के हुन्छ भन्नुहुन्छ भने, अहिले हामी छानबिनको चरणमै छौँ, एक हप्ता भएको छ बल्ल, होइन, अब हामीले 4 गतेदेखि काम सम्पन्न सुरु गरेका हौँ, अब हामी सकभर हामी दिएको म्यान्डेटभित्र नै काम सम्पन्न गर्ने पक्षमा छौँ, हामी जे देख्छौँ त्यही गर्छौँ, तर बुझ्ने कुरामा कुनै पनि हामीले कसर बाँकी राखेका छैनौँ। एक एक गरेर हामीले तपाईँको निर्वाचन आयोगदेखि, सम्पत्ति विवरणदेखि, जहाँ जहाँ माग्नु पर्ने हो सबै मागेर हामीले करिब करिब सङ्कलनको अन्तिम चरणमा छौँ। अब त्यति भइसकेपछि हामीले त्यसैको आधारमा हामीले प्रमाण सङ्कलन गरेर प्रमाणले जे बोल्छ त्यही अनुसार हामीले चाहिँ एउटा निचोडमा हामी पुग्छौँ। र अहिले नै हामीले के भन्न सक्दैनौँ भने इन्भेस्टिगेसनको पिरियडमा नै यो भएको हुनाले कुनै पनि कुरालाई इन्भेस्टिगेसन गर्नुभन्दा पहिले राय दिनुभन्दा पहिले कुनै कुरा बोल्नु त्यो उपयुक्त हुँदैन, त्यसलाई हामीलाई म्यान्डेट पनि छैन। अर्को कुरो के हो भन्नुहुन्छ भने अनुसन्धान पिरियड जहिले पनि केही प्रमाणहरू जो बुझिएका छन् त्यो गोप्य नै रहन्छन्। त्यो अहिले एउटा तपाईँ कुरा मलाई एउटा म तपाईँलाई एउटा कुरा के ढोका गर्न चाहन्छु भन्नुहुन्छ भने नि प्रमाण जे बोल्छ त्यही हुन्छ, वस्तुनिष्ठ ढङ्गले हरेक कुराको पुष्टि गरेर हामीले प्रमाण स्रोतसम्मै त्यहाँ सङ्कलन गरेर राख्छौँ, होइन हामीलाई त्यो विषयको डर त्रास छैन। स्वतन्त्र रूपले हामी सङ्कलन स्वतन्त्र रूपले हामी आफ्नो रायलाई प्रस्तुत गर्छौँ।
7: होइन श्रीमान तपाईँले बयान लिनु भएको छ, सोधपुछ गर्नु भएको छ पूर्व गृह मन्त्री सुदन गुरुङसँग,
8: चरणमै छौँ, अझै सबै टुङ्गिसकेको अवस्था छैन, बयानको चरण अब सुरु हुन्छ। हजुर
7: अब बयानमा चाहिँ तपाईँले कसरी तयारी गर्नु भएको छ?
8: अब बयानमा जति पनि हामीले पहिले त हामीले अब त्यो एउटा तपाईँ केही क्वेसनहरू त पूर्व निर्धारित क्वेसनहरू नै हुन्छन्, सामान्य क्वेसनहरू हुन्छन्, त्यसपछि जति पनि सवालहरू उठेका छन् त्यो यस्तो हुँदै जान्छ। हजुरको बयान भन्ने कुरो अहिले नै प्रिपेयर सबै कुरा हुँदैन, केही खाका तयार हुन्छ, त्यो खाकाको आधारमा क्वेसनहरू सोध्दै जाँदा जति पनि अहिले जो सार्वजनिक सरकारका विभिन्न विषयहरू उठेका छन् त्यसमा बढी हामी केन्द्रित हुन्छौँ, र त्यो केन्द्रित हुँदा उहाँसँग बोलाउँदै बयान गराउँदै जाँदाखेरि जति पनि अरू क्वेसनहरू उठ्छन् त्यही नै क्रिएट त्यही नै हामी फेरि अरू क्वेसनहरू क्रिएट गरेर उहाँलाई क्वेसनहरू सोध्दै हामीले खोजेको कुरा उहाँहरूबाट हामी लिएर अनि मात्रै हामी आफ्नो चाहिँ राय लेख्ने सर्व लाग्छ।
7: तथ्य र प्रमाणहरू चाहिँ कसरी सङ्कलन भइरहेको छ श्रीमान?
8: तथ्य र प्रमाण यस्तो छ, हेर्नुहोस् अब हामीले प्रमाणहरू जहाँ जति पनि अहिले तपाईँको जति पनि यो उठे सवालहरू सार्वजनिक सरकारका विषयहरू जति पनि उठे ती विषयहरू कोसँग सम्बन्धित छन्, जस्तो भन्नुहोस् न सम्पत्ति सम्बन्धी उहाँले भरेका फारमहरू होला त्यहाँ हामीले बुझ्नुपर्ने होला, त्यहाँ उहाँको जहाँ जग्गा देखाइएको छ त्यहाँ गएर तपाईँको त्यो हामीले जस्तो अहिले भूमि प्रशासन भन्छ हिजोको मालपोत कार्यालय जसलाई अहिले हामी भूमि प्रशासन भन्छौँ, त्यो भूमि प्रशासन कार्यालयहरू जस्तो धनकुटाबाट माग्ने कामहरू भइसकेको छ, चितवनबाट माग्ने कामहरू भइसकेको छ, गोर्खाबाट माग्ने कामहरू भइसकेको छ, यी सबै सङ्कलन हामीले गरिसकेका छौँ। त्यसको अलावा हामीले केन्द्रमा अहिले के हुन्छ भने नागरिकता नम्बर हानियो भने तपाईँको जग्गा कहाँ छ के छ त्यो सबै कारोबारहरू हामीले अहिले के केन्द्रीय भूमि प्रशासन यो विभागबाट पनि लिएका छौँ, हामीले त्यो पनि त्यसरी पनि हामीले सङ्कलन गरिरहेका छौँ। उहाँको अर्थको सिलसिलामा हामीले कहाँबाट एसएमएस आयो कहाँबाट रिमिटेन्स आयो त्यो सबै सङ्कलन गरिराखेका छौँ। र केही कुरा त के हुँदो रहेछ भन्नुहुन्छ भने यो जो हाम्रो यो महालेखा नियन्त्रकको कार्यालय हुन्छ केही रिकर्ड त्यहाँ पनि हुँदो रहेछ, यो सबै रिकर्डहरू हामीले अहिले सङ्कलन गरिरहेका छौँ। र जस्तो गाडीको सिलसिलामा तपाईँको यातायातसँग बुझिरहेका छौँ, अब यसै सिलसिलामा जसले उहाँ ऋणका कुराहरू गर्नुभएको छ अथवा ऋण दिएका कुराहरू पनि उहाँले वडाबाट प्रमाणित गरेर राखेको छ कि छैन ती सबै कुराहरू सम्बन्धित व्यक्तिलाई पनि हामी बुझ्ने चरणमै छौँ। एक दुई दिनभित्र सायद बुझेर सकिन्छ होला अनि त्यसपछि हाम्रो राय लेख्ने चलन हामी अगाडि बढ्छौँ।
7: अब एउटा कुरा के छ भने नि यो 15 दिनभित्र यहाँहरूलाई चाहिँ म्यान्डेट दिएको छ, तर प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जुन किसिमका समाचारहरू आइरहेका छन् होइन संप्रेषण भएका छन् जुन किसिमको उहाँमाथि आरोप लागेको छ त्यसका केही सिम्टमहरू छन् श्रीमान के भन्न मिल्छ?
8: अहिले यस्तो छ प्रमाण सङ्कलनकै आधारमा भएको हुनाले हामीले अहिले मेरिटमा प्रवेश गर्दैनौँ हजुर, किनभने छहर कुराहरू राय दिने कुराहरूलाई अहिले पहिले नै बोल्न मिल्दैन, त्यसरी बोल्दा के हुँदै हुन्छ भने हजुरको यो कसैप्रति बायस भयो।
7: तर सञ्चार माध्यममा चाहिँ बयान सुरु भनेर पनि आयो तर बयान चाहिँ सुरु भएको छैन,
8: के क्लियर के गरौँ भन्नुहुन्छ भने प्रमाण बुझ्दै जाउँ, जता पल्ला भारी हुन्छ त्यतै निर्णय आउँछ,
7: निष्पक्ष हुन्छ अनुसन्धान,
8: अहिले नै यो हुन्छ ऊ हुन्छ भन्ने सक्ने अवस्थामा आयोगको आयोग समिति छैन। किन छैन भन्नुहुन्छ भने त्यहाँ केही म्यान्डेटहरू पनि छ, केही कुराहरू गोप्यता राख्ने कुराहरू पनि छ। हामीले एउटा कुरा यहाँलाई के भन्छौँ भने हामीले हाम्रो रिपोर्ट दिँदा बिना पुष्टिको रिपोर्ट चाहिँ हुँदैन, कुनै पनि दफाको कुनै पनि शीर्षकको कुनै पनि विषयको हामीले त्यसलाई पुष्टि गर्छौँ।
7: होइन यहाँको बारेमा मलाई थाहा छ, यहाँले चाहिँ न्याय प्रशासनमा एकदम राम्रो काम गर्नु भएको छ हिजोका दिनमा होइन, दुधको दुध पानीको पानी तपाईँ हरेक कुराले चाहिँ एउटा भनौँ निष्ठावान हुनुहुन्छ, तपाईँको हिजोको छवि चाहिँ त्यो प्रकारको छ अच्युत प्रसाद पौडेल पूर्व न्यायाधीशको हैसियतले चाहिँ। तर आज चाहिँ जनताले जुन किसिमको छानबिन समितिको अध्यक्ष तपाईँ हुनुहुन्छ, सरकारले जुन तपाईँलाई जिम्मेवार दिएको छ त्यसमा चाहिँ निष्पक्ष छानबिन हुन्छ अनुसन्धान हुन्छ होइन?
8: एउटा कुरो के छ भन्नुहुन्छ भने नि अब हामी म पेन्सनवाला न्यायाधीश हो है, अब तपाईँको मलाई कसैको डर छैन कसैको ऊ पनि छैन, हेर्नुहोस् किनभने
7: दबाब छैन कसैको, दबाब दबाब आउँछ नि यस्तो टाइममा।
8: मेरो सेवामा बुझ्न सक्नुहुन्छ कि मैले मेरो सेवामा मलाई कसैले पनि कहिले औँला काटेको सकेन, चाहे झगडेले हो, चाहे महाकिमले हो, चाहे कसैले पनि। यो मेरो इतिहास हो। तपाईँ म बसेको कुनै पनि जिल्लामा गएर मेरो
7: थाहा छ श्रीमान, तपाईँको बारेमा थाहा छ, तपाईँ एकदम निष्ठावान।
8: त्यसैले एउटा कुरो म यहाँलाई के स्पष्ट रूपमा भन्न चाहन्छु भने नि, समितिले स्वतन्त्र भएर निष्पक्ष भएर व्यवसायिक ढङ्गले काम गर्छ। हेर्नुहोस्, कसैको दबाब र प्रभावमा पर्दैन। यो कुरामा तपाईँलाई म अहिले पनि भन्छु, मेरो भोलि निर्णयहरू तलमाथि केही छ भन्ने कुराहरूलाई कुनै पनि कागजले बोलेन भने, कुनै पनि प्रमाणले त्यहाँ बोलेन भने, कुनै पनि त्यो चाहिँ विषयलाई वस्तुनिष्ठ ढङ्गले हामीले त्यहाँ पुष्टि गर्न सकेनौँ भने त्यति बेला यहाँले मलाई भन्नुहोला। र यो हामीले अहिले नै यसै गर्छौँ भन्न सक्ने स्थिति चाहिँ छैन, किनभने हामी अहिले बोल्ने बुझ्दै चरणमै छौँ।
7: पञ्चायतदेखि चाहिँ पञ्चायतदेखि न्यायालयमा होइन, आज गणतन्त्रसम्म देख्नुभयो यहाँले चाहिँ होइन।
8: इतिहास भन्नुहुन्छ भने मेरो बाजेदेखि नै यो न्याय सेवामा बस्दै आएको हो। हेर्नुहोस्, मेरो पनि बाजे जमानाको दिच्छा हो,
7: दिच्छा हुनुहुन्थ्यो,
8: त्यति बेलाको राजा भन्थे होइन, त्यति बेलाको राजाले राख्ने त्यहाँ चाहिँ न्यायाधीश भन्थे होइन। अब त्यसपछि मेरो दाइ सुप्रिम कोर्टमै थिए, म पनि हाइकोर्ट
7: 5 वर्ष उहाँले सुप्रिम कोर्टमा काम गर्नुभयो नि त, पुरुषोत्तम भण्डारी होइन।
8: सुप्रिम कोर्टमा अब मैले हेर्नुहोस् है, मेरो आफ्नो जागिरीको दौडानमा मैले बिरगन्जको 1 नम्बर भएको चलाएँ। हेर्नु जहाँ यो पाटन पछिको ठुलो अदालत हो, तर अब मैले सुप्रिम कोर्टमा आउने मौका पाइनँ। तर सुप्रिम कोर्टमा मौका आउन नपाए पनि मैले त्यहाँ प्रधान न्यायाधीशको बेन्च असिस्टेन्ट भएर धेरै वर्ष बसेको छु, अनि कहिले तल 5 नम्बर बेन्चमा, कहिले उप स्टार भएर, मेरो 5-7 वर्ष मेरो सर्वोच्च अदालतमै छ, मेरो भ्यालीमै तपाईँको हेर्नु हो भने 14-15 वर्ष मेरो भ्यालीमै छ पाटनको न्यायाधीश भएँ, अनि तपाईँको यो काठमाडौँ जिल्ला अदालतको तहसिलदार भएँ, 2-3 वर्ष त्यहाँको श्रेष्ठदार भएर बसेँ, 2.5 वर्ष त्यहाँको जिल्ला न्यायाधीश भएर बसेँ। मैले भ्यालीमा सबै कुरो चाहिँ के हुँदो रहेछ भने, अलि भ्यालीमा बस्दाखेरि धेरै केसहरू पनि पर्ने, मान्छे अलि खारिने, अलि जान्ने मौका पनि मिल्दो रहेछ के। त्यस कारणले म फेरि यहाँलाई भन्छु, हाम्रो स्वतन्त्रता, हाम्रो निष्पक्षता र हाम्रो व्यावसायिकतामा क्वेसन उठ्नुला जस्तो मलाई लाग्दैन। किनभने हामीले निर्णय गर्दा अथवा राय दिँदा यो र त्योको बहानामा हामीले चाहिँ अनैतिक रूपमा अथवा तपाईँको त्यो निर्णयको बिन्दुमा पुग्ने कुनै आधार दिन हामी चाहिँ कुनै पनि राय दिँदैनौँ। राय यस्तो आउँछ, तपाईँहरू आफै पनि मन्त्री परिषदमा गएर त्यो दियो छ भने, त्यसलाई तपाईँको पब्लिकेसन गरेछ भने, सार्वजनिक मन्त्री परिषदले गरेछ भने त्यहाँ हेर्नुहोला। अरू जस्तो हाम्रो त्यो चाहिँ हुँदैन, हरेक
7: दबाब छ श्रीमान, कतैबाट दबाब छ,
8: व्यक्तिले कसरी दियो, त्यो व्यक्तिले दिएको पैसा पनि कसरी प्रमाणित भएको छ वा छैन, यी सबै कुराहरू आधिकारिक रूपले हामी पुष्टि गरेर मात्र राखिन्छौँ।
7: जाँदा जाँदै श्रीमान, कसैबाट दबाब छ, कसैबाट त्यस्तो खालको थ्रेट छ
8: यस्तो? अहिलेसम्म मलाई हिजो एकजना साथी कुनै पत्रकारले चाहिँ सोध्नु भएको थियो एउटा क्वेसन, उहाँले कस्तो चलिरहेछ भन्नुभएको थियो, हामी चलिरहेछ यो अहिले तपाईँहरूसँग बोल्ने अवस्थामा हामी छैनौँ, हाम्रो प्रक्रिया भइसकेपछि हाम्रो कागज आफै बोल्छ, हाम्रो प्रमाण आफै बोल्छ, त्यही उल्लेख हुन्छ भनेर हामीले भनिदिएका छौँ। तर अहिले मात्रै हजुरले क्वेसन गर्नुभएको छ, यो भन्दा मलाई सोध्या पनि कसैले छैन, प्रेसरको त पुरै छोडिदिनुहोस्।
7: यहाँको
8: के गर्छु भने, हामीलाई अहिले अस्ति तपाईँको यो सदनमा यो समितिलाई निगरानी राख्नुपर्छ भन्ने केही मान्यज्यूहरूले वास्तवमा
7: बोल्नुभएको
8: राख्नुपर्छ। त्यस कारण हामी हेर्नुहोला, अफिस जान्छौँ, आफ्नो घर आउँछौँ।
7: होइन, तपाईँप्रतिको त भरोसा पनि छ नि त, होइन, नेपाली जनतालाई विश्वास छ, यहाँको 40 वर्ष चाहिँ त्यहाँ न्यायालयको इतिहास छ होइन।
8: जहिले पनि हेर्नुहोस्, आफूले दिएको प्रतिवेदन, आफूले गरेको कामप्रति सन्तुष्टि हुनुपर्छ।
7: यहाँ त 40 वर्ष न्यायालयमा बिताइसक्नु भएको छ, रिटायर लाइफमा हो तपाईँ, होइन, पूर्व न्यायाधीश हो तपाईँले, त सत्य तथ्य के हो, दुधको दुध पानीको पानी बाहिर ल्याउनुहुन्छ नि त, जनताको विश्वास छ नि त यहाँप्रति।
8: निश्चित रूपमा तपाईँको फेरि यस्तो छ, सत्य तथ्य ल्याउने भन्दैमा त्यसलाई बिना आधार, बिना कारण, बिना प्रमाण त्यतिकै आउँदैन। हरेक कुराको यो हो त्यो होइन, चाहे उहाँको विपक्षमा होस्, चाहे पक्षमा होस्।
7: अनि यहाँलाई चाहिँ क्राइटेरिया कति छ, दायरा चाहिँ, सम्पत्ति त स्वयं आफ्नो व्यक्तिले त सबै आफ्ना नाममा त हाल्दैन, वरपर आसेपासे छिमेकीका नाममा पनि हाल्छ होइन।
8: उहाँलाई दायरा मैले अघि यहाँलाई भने नि, उहाँलाई के छ भन्नुहुन्छ भने, हामीलाई शीर्षकमै के भनिदिनु भएको छ अहिले भन्नुहुन्छ, पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य माननीय सुदन गुरुङ नेपाल सरकारको गृहमन्त्री हुँदा र है त्यो पछि उठेका सार्वजनिक सरोकारका विभिन्न विषयहरूका सन्दर्भमा, यसको मतलब गृहमन्त्री हुँदा भनेको उहाँको ऐतिहासिक पृष्ठभूमिले नहेर्ने भनेको होइन, उहाँको चाहिँ पैतृक सम्पत्तिहरू नहेर्ने भनेको होइन, उहाँ गृहमन्त्री हुनुभन्दा पहिले उहाँको नाममा कति सेयर छ, कति व्यवसाय छ, कति जग्गा जमिन छ, यो सबै नहेर्ने भनेको, त्यो पनि हामी हेरिरहेछौँ। यो सबै हेरिसकेपछि र त्यसको स्रोतलाई पहिचान गरिसकेपछि कुन माध्यमबाट पैसा गएको छ त्यो कुराहरूलाई पनि हामी हेरिरहेका छौँ र हामी सकभर सम्भव भएसम्म तपाईँको इमेल देहायबाट देशबाट आएका रेमिट्यान्सका कुराहरूलाई पनि हामी जस्ताको तस्तै राख्न सकेका छौँ र उहाँहरूसँग अझै हामी अब यो बयानकै चरणमा छौँ. अब एक दुई दिनभित्रै हामी बयान गऱ्यौँ भने त्यसपछि बल्ल हामी चाहिँ एउटा अलिकति तपाईँको नेटवर्कतिर पुग्छौँ. अरू प्रमाणहरू सञ्चालन गर्ने कुराहरूमा हामी धेरै अगाडि बढिसकेका छौँ. हामीले अहिलेको अहिले नै त्यो जवाफहरू मागिसकेका छौँ. आजको आजै माग्छौँ. उहाँहरू दिइ पनि राख्नु भएको छ. हरेक कार्यालयले बहुत राम्रोसँग सहयोग पनि गरिराखेका छ. यो भयो भने समितिले हेर्नु समयमा नै चाहिँ रिपोर्ट गरेर सक्ला अथवा कुनै बाँकी रहला जस्तो मलाई चाहिँ लाग्दैन. तर पनि हामी अब लेख्ने चरणमा चाहिँ अलिकति टाइम लाग्न सक्छ.
7: हस्, यहाँको अनुसन्धान र छानबिन सफल रहोस् शुभकामना. यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद श्रीमान. नमस्कार.
8: हवस्, तपाईँले पनि धेरै धेरै यहाँको यो चाहिँ सञ्चारलाई पनि धेरै धेरै धन्यवाद. कमसे कम पहिलो पटक मलाई यो बोल्ने मौका दिनुभयो यसको लागि.
7: अनि यहाँको आवाज त लाखौँ जनताले सुनिरहेका छन् यतिखेर, किनभने हामी 300-400 रेडियोमा छौँ देशभरि रूपमा, होइन अनलाइन डिजिटल प्लेटफर्म धेरैमा छौँ हामी नेपाली बसमा.
8: हवस्, थ्याङ्क यू भेरी मच हजुर.
7: हस्, धन्यवाद. उहाँ हुनुहुन्थ्यो पूर्व न्यायाधीश एवं पूर्व गृहमन्त्री सुदन गुरुङको छानबिन गर्न बनेको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारी.
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी. बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: खाताको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
6: डिश होम फाइबर नेट।
7: यतिकै हाम्रो बीचमा कानुनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: हजुर, नमस्कार।
7: होइन, यो रवि लामिछानेजीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा जुन कास्की जिल्ला अदालतले संशोधन, अभियोग संशोधन गर्न आदेश दियो, सर्वोच्चमा विचाराधीन छ। सम्पत्ति शुद्धिकरण जस्तो मुद्दा पनि अभियोग संशोधन हुन्छ, यसलाई चाहिँ फैसलै गर्नुपर्ने होइन र भने?
8: होइन, अब त्यो जुन कानुनको दफा प्रयोग गरिया छ त्यसको अधिकार चाहिँ जिल्ला न्यायाधीशलाई नै दिया छ, जिल्ला अदालतलाई नै दिएको छ है। अब जिल्ला अदालतको माननीय न्यायाधीशले गरिसक्नु भएको फैसलाको बारेमा अब हामीले कानुन व्यवसायी भएको हुनाले टिका टिप्पणी नगरौँ। त्यो वास्तवमा अधिकार नै जिल्ला न्यायाधीशकै हो, त्यो सर्वोच्च अदालतको अधिकार होइन। अब बिस्तारै त्यो कुरा गलत छ भने उच्च हुँदै सर्वोच्च आउला, तर सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने विषय थिएन, जिल्ला अदालतको नै अधिकार थियो, जिल्ला अदालतले निर्णय गरिसक्यो।
7: अब रवि लामिछानेजी प्रधानमन्त्री बन्ने बाटो पनि खुल्यो होइन?
8: उहाँ चाहिँ निलम्बन हुनु परेन, अब संसद, अब अर्को अदालतमा पनि छ त्यस्तै, अब सायद कास्की जस्तै हुन्छ कि हुँदैन होइन, अब पाँचवटा जिल्ला अदालतमा उहाँको मुद्दा दायर भएर काम भइरहेछ, त्यसमध्ये तिनवटामा चाहिँ सम्पत्ति शुद्धिकरण पनि छ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण
7: भने चाहिँ अब सांसद पद चाहिँ कायम रह्यो, निलम्बन हुने भएन, यसमा बखेडा भएन, अब छैन तत्काललाई।
8: अब सबैतिर यो फिर्ता भयो भने उहाँको निलम्बन चाहिँ नि हुँदैन, निलम्बन नभएपछि अब ठगी मुद्दा चल्दैमा उहाँ चाहिँ अयोग्य हुँदैन।
7: अब अहिलेको अवस्थामा चाहिँ न्यायालयमा जुन किसिमको एक किसिमको परिवर्तन पनि भएको छ, वरियता क्रम मिचिएको छ भनिन्छ, क्रमभङ्गता पनि भयो, पहिलो नम्बरमा रहनुभएका सपना प्रधान, मल्ल कुमार रेग्मी हुँदै होइन हरिफुयाललाई छोडेर चौथो नम्बरमा डाक्टर मनोज कुमार शर्माजी होइन प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ। यो अवस्थालाई हेर्ने हो भने नेपालको इतिहासमा दिपकराज जोशी जस्तो लाग्छ मलाई, उहाँ संसदीय सुनवाईसम्म पुग्नुभयो, त्यसपछि उहाँको केही विवादहरू आएर चाहिँ उहाँ ब्याग हुनुपर्ने स्थिति आएको थियो, त्यो बाहेक पनि 47-48 बहुदल आउँदा पनि पुरानै न्यायाधीशहरूको निरन्तरता भएको थियो, यो क्रमभङ्गता
8: अब यसलाई क्रमभङ्गता पनि भन्न मिल्दैन, यो चाहिँ संविधान बमोजिम भएको काम हो। नेपालको संविधानले 3 वर्ष पुगेको सर्वोच्च अदालतमा 3 वर्ष काम गरिसकेको जोसुकैलाई पनि प्रधान न्यायाधीश बनाउन सक्छ भन्ने व्यवस्था छ। संवैधानिक परिषदलाई पूर्ण अधिकार दिएको छ, संवैधानिक परिषदले योग्यता पुगेको व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्ति गरेका छ। अब यसमा अब हामीले थप टिका टिप्पणी गर्नु चाहिँ किन ठिक हुँदैन भने संवैधानिक परिषदलाई हामीले अविश्वास गरेको ठहरछ। अब संवैधानिक परिषदमा भनेको यो देशको सबभन्दा ठुला ठुला व्यक्तिहरू, सबभन्दा चाहिँ के भन्छ संविधानले सबभन्दा माथि राखेका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले गरेको निर्णय को बारेमा टिका टिप्पणी गर्ने भन्ने कुराले चाहिँ अब जो प्रधान न्यायाधीश भएर आउनु भएको छ उहाँलाई कमजोर बनाएको ठहरछ। त्यस कारणले अहिले जो प्रधान न्यायाधीश भएर आउनु भएको छ उहाँलाई सबैले सहयोग गरौँ र कानुन क्षेत्रलाई अब चाहिँ स्वच्छ पवित्र बनाउने काममा हामी सबै लाग्यौँ भन्छु म।
7: होइन, तर चाहिँ जुन किसिमले चाहिँ यो विवाद भएको छ, अहिले पहिलो नम्बरमा वरिष्ठतम रहनुभएका सपना प्रधान मल्लजी उहाँ विधामा पनि बस्नु भएको छ होइन, न्याय प्रशासनमा कतै यसले चाहिँ भित्र रूपमा यो भन्छ नि एउटा स्याडो वार त सुरु गर्दैन कतै?
8: यसले स्याडो वार सुरु गर्नु हुँदैन, किनभने त्यहाँ धेरै बुद्धिमान श्रीमानहरू हुनुहुन्छ, जजहरू हुनुहुन्छ सर्वोच्च अदालतमा। अब उहाँहरूले यसलाई स्याडो वारको रूपमा अथवा हिजो अस्ति सर्वोच्च अदालतमा चाहिँ देखिएको विभिन्न किसिमको बेमेलहरू इत्यादि कुराहरूमा उहाँहरूले परिणत हुन दिनुहुन्न। र त्यसको लागि सबभन्दा मुख्य मान्छे भनेको अब सम्माननीय प्रधान न्यायाधीश मनोज कुमार शर्मा नै हो। उहाँले आफूलाई सही ढङ्गले प्रस्तुत गर्नुपर्छ र उहाँले सही ढङ्गले प्रस्तुत गर्दा गर्दै कसैले गलत कुरा भन्यो भने त्यो सबैलाई थाहा हुन्छ बाहिर। त्यस कारणले गर्दाखेरि प्रमुख अब चाहिँ के भन्दाखेरि नेतृत्वकर्ता चाहिँ सम्माननीय प्रधान न्यायाधीश नै हो। उहाँले आफूलाई सही ढङ्गले नेतृत्व गर्नुभयो भने यी कुराहरू बिस्तारै हराउँदै जान्छ।
7: होइन, अब न्यायालयको चाहिँ अवस्था के छ? न्यायालय एउटा आफ्नै लाइनमा लिन्छ, तर कतिपयले के भने भने नि अध्यादेशै ल्याएर कम्फर्टेबल बनाउन खोज्यो अहिलेको सरकारले पनि। तिनजनाले नियुक्ति गर्न पाउने गरी चाहिँ जुन किसिमको अध्यादेश आयो यहीबाट चाहिँ सुरु भयो न्यायालयमा हस्तक्षेप गर्न।
8: अब हेर्नु, अध्यादेश चाहिँ तपाईँको केपी ओलीले पनि त्यति बेला अध्यादेश ल्याएर, बिहान अध्यादेश ल्याएर दिउँसो संवैधानिक नियुक्ति गर्नुभएको थियो। त्यसै गरी शेरबहादुर देउवाको पालामा तपाईँको एमाले पार्टी फुटाउनको लागि अध्यादेश ल्याएर माधव नेपाललाई पार्टी फुटाउनलाई सजिलो बनाइदिएर त्यो अध्यादेश पछि खारेज भएको थियो। दुईटै अध्यादेश खालि एउटा कुनै आफ्नो कामको लागि स्वात्त ल्याए, स्वात्त पछि खारेज भयो है। त्यो हामीले हिजो अस्ति देखेको हो। सर्वोच्च अदालतले त्यो दुईटै अध्यादेशलाई सदर गर्यो, त्यो त्यसलाई चाहिँ गलत हो भनेर सर्वोच्च अदालतले भनेन, त्यही सर्वोच्च अदालत हो। अब अहिले फेरि अध्यादेशको आधारमा काम भएको छ। म चाहिँ अध्यादेशको आधारमा काम चाहिँ हुनु हुँदैन भन्ने पक्षधर हुँ, तर यो त हिजोदेखि चल्दै आयो। र अहिले हेर्दाखेरि के छ भनेदेखि, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँको 182 सिट छ, उहाँले भोलि गर्ने पनि यही हो, अध्यादेशबाट गरे पनि भोलि चाहिँ रेगुलर हुँदा पनि हुने यही थियो। र लामो समयसम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीश खाली राख्नु हुँदैन थियो। त्यस कारणले गर्दाखेरि उहाँहरूले समयमा काम गर्नको लागि अध्यादेश ल्याउनु भयो। किनभने रेगुलर रूपमा गएको भए त्यो धेरै समय लाग्थ्यो। त्यस कारणले गर्दा उहाँहरूले समयमा प्रधान न्यायाधीश ल्याउनको लागि ल्याएको अध्यादेश भएको हुनाले, र सर्वोच्च अदालतले यस्ता अध्यादेशहरू पहिला सदर गरिसकेका हुनाले यसलाई अन्यथा भन्न मिल्दैन।
7: अब अहिले जुन किसिमको अब अदालतबाट होइन यो कतिपय आदेशहरू आउँछन्, फैसलाहरू आउँछन्, निकै चर्चामा पनि रहन्छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र शेरबहादुर देउवालाई इन्टरपोलले दुई पटक चाहिँ अस्वीकार गरेर पठाइदिइसक्यो। सर्वोच्चले हिजो आदेश गरेछ पक्राउ नगर्नु भनेर। हामी कतै तथ्य र प्रमाणका आधारमा कमजोर त बन्दै छैनौँ? न्यायालयले गरेका डिसिजनहरू त सबैलाई स्वीकार्य नै हुन्छ, सम्मान गर्नुपर्छ न्यायालयको। हामी कतातिर जाँदैछौँ यो अवस्थालाई हेर्दा?
8: सर्वोच्च अदालतले गरेको जुन शेरबहादुर देउवा र उहाँको पत्नी भन्ने शब्द प्रयोग गरेर पक्राउबुरी जारी भएको थियो है, त्यो चाहिँ नि सम्पत्ति शुद्धिकरण विभागले काठमाडौँ जिल्ला अदालतबाट त्यो स्वीकृति लिएको रहेछ होइन। सम्पत्ति शुद्धिकरण विभागले चाहिँ विशेष अदालत बाहेक जिल्ला अदालतबाट लिन पाइँदैन। त्यस कारणले गर्दा सर्वोच्च अदालतले के भन्यो भने, तपाईँले गरेको यो प्रक्रिया नै गलत छ, नाउँ पनि आरजु देउवा राणा भनेर लेख्नुपर्नेमा तपाईँले चाहिँ नि शेरबहादुर देउवाको पत्नी भन्नुभयो, शेरबहादुर देउवाको पत्नी भनेर चाहिँ कसैलाई पनि पक्राउ पुर्जी जारी गर्न मिल्दैन, त्यो एउटा गलत भयो। मान्छेको आइडेन्टिटी हुन्छ, नाउँ हुन्छ, त्यसमा तपाईँले जानु पर्थ्यो। दोस्रो कुरा चाहिँ नि, तपाईँले जिल्ला अदालतबाट यसरी पक्राउ पुर्जी चाहिँ लिन मिल्दैन, तपाईँ चाहिँ सम्पत्ति शुद्धिकरण विभाग भएको हुनाले तपाईँले विशेष अदालतमा जानुपर्छ। यदि जिल्ला सरकारी वकिल कार्यालयले गरेका थियो भने त्यो जिल्ला अदालतबाट गर्नु पर्थ्यो, किनभने अहिले जिल्ला सरकारी वकिललाई पनि त्यो अधिकार दिएको छ। तर सम्पत्ति शुद्धिकरण विभाग चाहिँ जाने विशेष अदालतमा हो, तपाईँ गलत ठाउँमा जानुभयो भनेर एउटा बाटो देखाइदिएको मात्रै हो। यो चाहिँ नि तपाईँको खारेज गरेको होइन, यसरी चाहिँ नि पक्राउ पुर्जी जारी गर्नु छ है भनेर बाटो देखाइदिएको छ सर्वोच्च अदालतले।
7: अब भनेपछि अहिले सबै कुराहरू न्याय सम्पादनमा जुन किसिमका विषयहरू अगाडि आएका छन् चिन्ता गर्नुपर्ने अवस्था होइन। छ वर्षका लागि प्रधान न्यायाधीशमा डाक्टर शर्मा आइसके पछाडि न्याय चाहिँ एउटा समृद्ध सुसंस्कृत ढङ्गले अगाडि बढ्छ होइन।
8: मलाई लाग्छ सम्मानित प्रधान न्यायाधीश जो आउनु भएको छ, सम्माननीय प्रधान न्यायाधीश, उहाँले आफूलाई सम्हालेर लानुपर्छ। उहाँलाई हामीले जति चिनेका छौँ उहाँले आफूलाई त्यो ढङ्गले लिएर जानुहुन्छ। आफूलाई उहाँले आफू म महान हुँ भन्ने ठाउँमा राख्नुहुन्न, र उहाँले राम्रोसँग काम गर्नुहुन्छ र उहाँले गरेको राम्रो कामको लागि हामी सबैले सहयोग गर्छौँ, र उहाँले गलत गर्नुभयो भने खबरदारी पनि हामी त्यत्तिकै गर्छौँ।
7: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नमस्कार, उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं कानुनका जानकार बाबुराम दाहाल आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012 056525013।
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
10: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
13: दमौली FM 94.2 समुदायको आवाज।
14: मेरो देश नेपाल।

0: FM 94.2 समुदायको आवाज।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
8: होइन, के को गन्थन हो सानी?
7: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
8: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
7: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
8: कहाँ छ बाराई सुनचाँदी पसल?
7: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
8: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
7: सम्पर्क 9846141633, 9817158988, 9464603385।
9: गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारीपूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
3: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463 72 824 98463 72 824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: यही 2083 बैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
9: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
10: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
9: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
11: दमोली FM 94.2 समुदायको आवाज।
12: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य, तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भोइ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ।
13: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ, तर बुझाउने पो कसरी?

ए देश नभने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौँ, नराम्रोलाई रोज्छौँ अनि राम्रो

न त भने सिङ्गापुर न त आयो रेला, भएको दोक बन्द गर्यो देश डुबाउने खेला, आफ्नो कान्ड लुकाउन र सत्तामा रोइरहन, न त पार्टी न त वादी छेपा।

महँगो प्रदेश धेरै संसद पाल्दा पर्यो ऋण नविकास आमदानी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ जो सत्तामा पुगे पनि देश

राणालाई नि गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ आज, तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो, पृथ्वी मदन बिपी महेन्द्र झैको हो।

दलित धुरो जति धनी सफल शिक्षित भानी, खुला जातको हेर्ने नजर उस्तै छ मन मानी। संविधानको धारा होइन हेर गाउँको धारा, मान्छेबाट मान्छेहरू पस्

विश्वभन्दा 20 वर्ष हामी पछि पर्यौं, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौं। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने, नबेकेर विदेश नीति बनाउन नि जान्ने, योग्य सक्षम त्याग्न सक्ने, नेतृत्व गर्ने पनि, पोसाउ त देश चलाउन हामी सक्छौँ।

हामी गोर्खाली, हाम्रो नेपाल हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्। कसैले नबनाउन् ठिक छ, तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो।

0: FM 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकी मा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण।

झरना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण।

0: सानो यो जुनीमा तिमी सँगै जिउने चाहना त अधुरै रहे। सायद तैपनि यो जुनीमा हामीलाई एक हुन दिएन सानो। अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।
1: सुपा देउराली म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ पशुपति पन्थीको लोक दोहोरी एल्बम अन्तिम पल्ट भेट्न आऊ सानो।

सुर कमल कण्डेल संगीत पशुपति पन्थी र सिमरिका बिसी लय कमल कण्डेल संगीत शब्द पशुपति पन्थी पुरुष आवाजको लागि पीआरबीटी 6054093 महिला आवाजको लागि 6054094 एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849404000

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाक प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार,
5: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
6: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843838290, 9111751760।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-63-715 र 98-41-12-07-40।
6: दमोलिया FM 94.2 समुदायको आवाज।

0: हजुर जनता डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा
1: चर्चित लोकदोहोरी गायक एवं संचारकर्मी माधव प्राजुलीको मनै छुने शब्द रचनामा,
0: इस्माइल कृष्ण प्राजुलीको उत्कृष्ट लय सृजनामा,
1: प्रशान्त पौडेल र अनिता छेत्रीको लोकगीति संग्रह, प्रशान्त पौडेल माधव प्राजुरी र अनिता छेत्रीको सुमधुर स्वरमा सजिएको आवाज।
0: बधाई छ है, अब तपाईँको बजारमा खोजी खोजी सुन्न नबिर्सनु होला।

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने

0: शून्य प्रतिशत ब्याज में किस्ताबंदी में पाइन दमौली को 20 वर्ष पुरानो पसल डांग्रे खुलसी लाइन ग्रीन सिटी टोल में अवस्थित मगर इलेक्ट्रोनिक्स ले शून्य प्रतिशत ब्याज दर में मोबाइल किस्ताबंदी में ल्याएको छ। नया शोरूम नया मोबाइल आईफोन सैमसुंग रेडमी ओप्पो भिवो रियलमी नथिंग ओनर नोकिया पाउन का साथ ही मरमत
1: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डांगरी खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 9805700 7 0 9 4 60 40 344।
2: के भयो? के को हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
2: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
7: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
8: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9856063444, 9856063656।
9: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
4: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-058-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास 2 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: को लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

आज पनि यिनीहरूलाई लठ्याउने पर्छ गीत गाएर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउलाउ र खाऊ खाऊको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9017-15-089, 9464-0-33-85।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
9: 9855343234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9855253680, 9014852518 र 9065153332।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
6: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 2990, 98171 5160।

आवासीय राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता, युको कालो सूचीबाट नेपाललाई हटाउन प्रधानमन्त्रीको आग्रह। पार्टीमा कार्यशैली र नेतृत्वको सन्दर्भमा व्यापक पुनर्गठनको आवश्यकता रहेको एमाले नेता थापाको भनाई, सर्वोच्चको आदेशसँग देउबालाई पक्राउ गर्ने जिल्ला अदालतको अनुमति निष्क्रिय। वार्ताका बीच अमेरिकी सेनाद्वारा इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण, सिनियर राष्ट्रपति शी र पाकिस्तानका प्रधानमन्त्री शाहवाज बीच उच्चस्तरीय भेटवार्ता। र नेपाल क्रिकेट संघ क्यानद्वारा पहिलो पटक खेलाड़ीहरूलाई पाँच फरक श्रेणीमा वर्गीकरण, ए प्लस श्रेणीमा सन्दीप सहित तीन खेलाड़ी अटाए, क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो।

0: वॉशर मा क्रम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद मा एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन मा क्रम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं पत्रिकामा ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ अहिले शून्य समय अन्तर्गत सांसदहरूले आफ्नो भनाई राखिरहेका छन् संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ संसद सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथि दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत हुनेछ यसैबीच संसदमा प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सदनबाट दिनुपर्ने माग गरिरहेका छन् प्रमुखहरूसँग यति बेला बैठक गरिराख्नु भएको छ भेटवार्ता आज बिहान 11:30 बजेदेखि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छ भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराइएको छ द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा पनि छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ यसअघि गएको चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गर्नुभएको थियो आजको भेटमा नेपाललाई अति कम विकसित देशको समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ त्यसै गरी युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउन पनि नेपालले आग्रह गरिरहेको छ भेटमा यू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढी कूटनीतिज्ञहरूको सहभागिता रहेको छ काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा विभिन्न ओडाहरूमा हाइली प्याथोजेनिक एभिएन इन्फ्लुएन्जा अर्थात बर्ड फ्लू रोग पुष्टि भएको नगरपालिकाले जनाएको छ बर्ड फ्लू रोग पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ नगरपालिकाले सूचना जारी गर्दै ओडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि उक्त क्षेत्रका पंक्षी तथा पंक्षीको आहारा लगायतका वस्तुहरू नष्ट गरिने संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाइएको छ सूचना अनुसार संक्रमण देखिएका क्षेत्रमा रहेका हाँस कुखुरा बटराई लौकाट लगायतका पंक्षीहरू अण्डा तथा दानाहरूलाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ कपिलवस्तुको महाराजगंज नगरपालिका स्थित तौलेहवा बहादुरगंज हुलाकी सड़कमा आज बिहान बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन् काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001/1266 नम्बरको बस अनियन्त्रित भई सड़कमा पल्टिएको प्रहरीले जनाएको छ दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलेहवा पठाइएको छ घाइते मध्ये 35 जनालाई थप उपचारका लागि भैरहवा स्थित विभिन्न अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार दुई घाइतेको अवस्था गम्भीर छ भने 19 जनाको अवस्था मध्यम र 17 जनाको अवस्था सामान्य रहेको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: कैंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 kg एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
1: न्यू ईयर न्यू फाइभ स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 kg एरियल, टप लोडमा फ्री 2 kg एरियल, सेमी अटोमेटिकमा 1 kg एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबर। नेकपा एमालेका नेता कर्ण थापाले पार्टीमा विचार व्यवहार कार्यशैली र नेतृत्वको सन्दर्भमा व्यापक पुनर्गठनको आवश्यकता रहेको उल्याउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेमबमसँग कुराकानी गर्दै नेता थापाले सो बताउनु भएको हो। पार्टीभित्रको विवादका सन्दर्भमा बोल्दै नेता थापाले सचिवालयको बैठकले पुनर्गठनको आवश्यकतालाई औपचारिक रूपमा ग्रहण गरिसकेको र यसका लागि कार्यदल समेत गठन भइसकेको जानकारी दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यक्ति तर्क गरेर आफ्नो समयावधि लम्ब्याउन खोज्नु निरर्थक हुने टिप्पणी उहाँको छ। एमाले स्थापना गरेको

गरेको निवर्तमान सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएसँगै कानू जिल्ला अदालतको पक्राउ अनुमति निष्क्रिय भएको छ। यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग बमोजिम काठमाडौँ जिल्ला अदालतले 2082 चैत्र 22 र 24 गते दम्पतिलाई पक्राउ गर्न अनुमति दिएको थियो, तर सर्वोच्चले अहिलेको कानूनी व्यवस्था अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको रहेको स्मरण गराएको छ। 2083 वैशाख 18 गते राजपत्रमा प्रकाशित नयाँ अध्यादेशले सम्पत्ति शुद्धिकरणका मुद्दाहरूको सुनवाई विशेष अदालतमा हुने व्यवस्था गरेको छ। त्यसैले क्षेत्राधिकार नै नभएको जिल्ला अदालतबाट लिइएको पक्राउ अनुमति पत्र स्वत निष्क्रिय हुने सर्वोच्चको ठहर छ। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। प्रदेशसभाको साँझ 5 बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभएको छ। यस्तै प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकका प्रस्तावमाथि आजैदेखि छलफल हुने भएको छ। प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा श्री प्रभात तामाङले सरकारको आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। यसैबीच उता लुम्बिनी प्रदेशको 8 अधिवेशन अन्तर्गत 7 बैठक आजदेखि आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने भएको छ। प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष 83-84 वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै स्ट्यान्ड पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: 50 door refrigerator ma free induction, front load washing machine ma free 6 kg Ariel, top load ma free 2 kg Ariel, semi automatic ma 1 kg Ariel, dishwasher ma washing tablets, ra microwave oven ma cooking kit, harik kharid ma sure shot gift, ra bumper ma mydia 5 se 19 liter refrigerator jitne mauka, nagrikta bhaye pugcha sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण शुरू गरेको छ। इरानी क्षेपास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिछ्याउन लागेका डुंगाहरूलाई लक्षित गर्दै उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै यो कार्यवाही आत्मरक्षाका लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन यो कदम चालेको स्पष्ट पारेको समाचारमा उल्लेख गरिएको छ। मध्यपूर्वमा जारी तनाव अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका बेला चीनिया राष्ट्रपति शी जिनफिङ र बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच भेटवार्ता भएको छ। अमेरिका इरान सम्बन्ध, क्षेत्रीय स्थिरता तथा शान्ति स्थापनाका प्रयासबारे अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चीनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति शीसँगको भेट अघि प्रधानमन्त्री शरीफले चीनका प्रधानमन्त्री ली क्यांगसँग छुट्टै भेटवार्ता गरेका थिए। अन्तमा खेल खबर। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका खेलाड़ीहरूलाई 5 फरक श्रेणीमा वर्गीकरण गरेको छ। संघले आइतबार सार्वजनिक गरेको सूची अनुसार खेलाड़ीहरूलाई ए प्लस, ए बी सी र डी अर्थात विकास समूहमा राखिएको हो। संघले शीर्ष श्रेणी ए प्लसमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई समेटेको छ। त्यस्तै ए श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र चम्पाल कामी रहेका छन्। बी श्रेणीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन कुमार यादव परेका छन्। सी श्रेणीमा अनिल शाह, अर्जुन कुमार, बसीर अहमद, विनोद भण्डारी, हेमन्त धामी, ईशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शहाब आलम, शेर मल्ल र सन्दीप जोरा समावेश छन्। यस्तै समूह डी अर्थात विकास समूहमा अर्जुन घरती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुमरे, देव खनाल, नारायण जोशी, पवन फसिद खान, रिजन ढकाल, सन्तोष यादव, तृतिराज दास, शिवराज खत्री, सागर ढकाल र प्रतीश जेशी राखिएको छ। यो वर्गीकरण सन् 2026 भरिका लागि हो। पहिलो पटक तीनजना खेलाड़ी ए प्लस क्याटेगोरीमा परेका छन् र राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ आफ्ना प्रतिनिधिको रूपमा रहेका छुम्बी लामालाई फिर्ता बोलाएको छ। लामा क्यानका प्रवक्ता समेत हुन्। परिषदले शुक्रबार पत्र काट्दै लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। राखेपको संघ संस्था समन्वय महाशाखा प्रमुख चन्द्र कुमार राईद्वारा हस्ताक्षरित परिपत्र अनुसार 2083 जेठ 11 निर्णय गरिए बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको छ। परिषदले 2080 चैत्र 29 गते लामालाई नेपाल क्रिकेट संघ क्यानको पदेन सदस्यका रूपमा मनोनयन गरी पठाएको थियो। नियुक्त भएको छोटो समयमै उनलाई फिर्ता बोलाइएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी। विभिन्न विधेयक प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची। विपक्षी दलद्वारा संसदमा प्रधानमन्त्रीको जवाब माग। प्रधानमन्त्री शाह र युरोपियली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुख बीच भेटवार्ता। ईयूको कालो सूचीबाट नेपाललाई हटाउन प्रधानमन्त्रीको आग्रह। पार्टीमा कार्यशैली र नेतृत्वको सन्दर्भमा व्यापक पुनर्गठनको आवश्यकता रहेको एमाले नेता थापाको भनाई। सर्वोच्चको आदेशसँगै देउवालाई पक्राउ गर्ने जिल्ला अदालतको पक्राउ अनुमति निष्क्रिय। वार्ताका बीच अमेरिकी सेनाद्वारा इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण। चीनिया राष्ट्रपति शी र पाकिस्तानका प्रधानमन्त्री शहबाज बीच उच्च स्तरीय भेटवार्ता। र नेपाल क्रिकेट संघ क्यानद्वारा पहिलो पटक खेलाड़ीहरूलाई 5 फरक श्रेणीमा वर्गीकरण। ए प्लस श्रेणीमा सन्दीप सहित 3 खेलाड़ी अटाए। क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपद्वारा फिर्ता बोलाइयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: Radio UN Aryan 99.1.
1: पढाएर त्यस्ता माफियाहरूलाई चाहिँ पक्रिने पक्रिनु पर्यो अनि मात्रै सुशासन कायम हुन्छ यो देशमा. जसले राम्रो काम गर्छ त्यो मान्छेलाई जुन नराम्रो तरिकाले एग्रेसिभ भएर फ्रेमिङ गरिरहेछ. म हिजो पनि म कराइरहेको थिएँ, म आज पनि कराउँछु.
2: मान्य सदस्य एलिजा गुरुङ.
3: सम्माननीय सभामुख महोदय, सुशासन मार्गचित्र 2022 बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति खारेज गर्ने प्रस्ताव प्रतिमा सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु. विक्रमसम्म 2036 क्रियाशील यो समिति आज देशभरका करिब 3300 गोन्बा बिहार र चैत्यहरूको अभिलेखीकरण संरक्षण र व्यवस्थापन गर्ने एकमात्र आधिकारिक सरकारी निकाय हो. यसलाई खारेज गर्नु भनेको केवल संस्था हटाउनु होइन, बौद्ध समुदायको आस्था संस्कृति र बुद्धभूमि नेपालको पहिचानमाथि प्रत्यक्ष चोट पुर्याउनु हो. सरकारले गुम्बा विकास समितिले गर्ने कार्य पुरातत्व विभागलाई दिने भनेको छ, तर पुरातत्व विभागको कानुनी कार्यक्षेत्र 100 वर्ष नागेका सम्बन्धमा मात्र सीमित छ. त्यसैले सम्मानित सदन मार्फत म सरकारसँग जोरदार माग गर्दछु, समितिले खारेज नगरी बरु यसलाई अझ सशक्त र स्वायत्त बनाई बौद्ध दर्शन प्रवर्धन तथा गोन्बा परिषदका रूपमा स्तर उन्नति गरियोस्, ताकि गोन्बाहरूको एकद्वार दर्ता संरक्षण र व्यवस्थापन सुनिश्चित होस्. धन्यवाद.
2: मान्य सदस्य यशुदा कुमारी बराल.
4: सम्माननीय सभामुख महोदय, कालीकोट जिल्ला पचालजना गाउँपालिका 8 भैँसीसेनमा अस्ति 8 गते राति गएको पहिरोले 8 पसल पूर्ण क्षति भएको छ. दुखित छौँ. सम्बन्धित निकाय र सरकारले क्षतिसहित राहतको व्यवस्था गरिदिन माग गर्दछु. अर्को, काठमाडौँबाट सुर्खत जाँदै गरेको आज राति बस कपिल वस्तुमा अनियन्त्रित हुँदा 38 घाइते हुनुभएको छ. उहाँहरूको स्वास्थ्य शीघ्र लाभको कामनासहित उहाँहरूको उपचार गरिदिन माग गर्दछु. अर्को कुरा, कर्णाली राजमार्गमा अहिले चाहिँ दिनका दिन पहिरो जाने क्रम जारी छ. त्यो पहिरो जाने क्रम जारीमा डोजरको व्यवस्था गरी यात्रुहरूलाई सहज बनाइदिन माग गर्दछु. अर्को कुरा, नेपाली जनताको माग छ, प्रधानमन्त्री गणतन्त्रदेखि सम्मानित सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनु भयो भनेर मलाई भनिदिनु भन्नुभएको छ. उहाँहरूलाई चाहिँ उपस्थित हुन र हाजिर गराइदिन

0: पर्यटन दूत बनेर बझाङ जानुभयो र बझाङको बुङ्गल नगरपालिका बिजगढामा उहाँ बस्नुभयो। उहाँ बसेको रात त्यो दिन हावाहुरी आयो, बिजुली पनि गयो, त्यो भोलिदेखि नेटवर्क फोनको नेटवर्क पनि चलेन। मैले यो कुरा यहाँ किन भनेको भने बझाङ जिल्लामा हावाहुरी जान्छ, फोनको नेटवर्क पनि चल्दैन, बिजुली पनि केही दिनसम्म आउँदैन। र त्यही बझाङ जिल्ला उहाँ बसेको ठाउँमा चाहिँ 70 मेगावटभन्दा बढी अहिले विद्युत उत्पादन भइरहेको छ, राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ, तर बझाङका 40% भन्दा बढी जनता अहिले पनि अँध्यारो मुनि बस्न बाध्य छन्। त्यसो भएको हुनाले त्यहाँ विद्युत जो उत्पादन भइरहेका छ त्यो विद्युत उत्पादनलाई चाहिँ त्यहाँ सब स्टेसन निर्माण गरेर तुरन्त चाहिँ बझाङलाई चाहिँ उज्यालो बनाइदिनका लागि म सरकारको ध्यान आकर्षण गराउँदै त्यहाँ चाहिँ हुने समस्या, नेटवर्कको समस्या र बिजुलीको समस्यालाई निराकरण गर्नका निमित्त म नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य ओजस्वी शेरचन्द।
2: सम्माननीय सभामुख महोदय, म सरकारी अस्पतालमा देखिएको सार्वजनिक खरिद व्यवस्थापनमा भएको समस्यातर्फ ध्यान आकर्षण गर्न चाहन्छु। खरिद प्रणालीमा खरिद आवश्यकताको सही पहिचान नहुनु, कमजोर प्राविधिक विवरण, प्रशासनिक ढिलाइ, प्राविधिक जनशक्तिको अभाव र वार्षिक र विस्तृत वार्षिक मर्मत संघार सम्झौताको अभावले करोडौंको उपकरणहरू प्रयोगविहीन भएर थन्किएको अवस्था छ। यसलाई सुधार गर्न खरिद गुरु योजना र खरिद गुरु र वार्षिक खरिद योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ। औषधि तथा उपकरण खरिदमा फ्रेमवर्क अग्रिमेन्ट र गुणस्तर सुनिश्चित गर्न भ्याल्यू बेस्ड प्रोक्योरमेन्ट अप्नाउनुपर्छ। साथै सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 व्यवस्था गरेको रिभर्स अक्सन र अरू प्रणालीहरूलाई प्रभावकारी रूपमा ल्याउनु अनुरोध गर्दछु। पब्लिक प्रोक्योरमेन्ट मोनिटरिङ अफिस, ई गभर्मेन्ट प्रोक्योरमेन्ट, ई लजिस्टिक म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमलाई थप सुदृढ गरी पारदर्शी र जवाबदेहिता कायम गर्न सरकारलाई जोरदार माग गर्दछु।
1: मान्य सदस्य अङ्किता ठाकुर।
3: सम्माननीय सभामुख महोदय, म आज यस सदन मार्फत बझाङ र सप्तरी जिल्लासँग सम्बन्धित केही महत्त्वपूर्ण विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। आज पनि बझाङका विभिन्न बस्ती जस्तै भामचौर कडाचौरमा स्वस्थ खानेपानीको अभाव रहेको छ। यस समस्यालाई यथाशीघ्र व्यवस्थापन गरियोस्। स्वास्थ्य सेवा, सडक पहुँच, शिक्षा तथा आधारभूत पूर्वाधारका कमीका कारण बझाङका नागरिक दैनिक कठिनाई भोगिरहेका छन्। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले परिपूर्ण बझाङ पर्यटनको ठूलो सम्भावना बोकेको जिल्ला भए पनि आवश्यक पूर्वाधार अभावका कारण अपेक्षित विकास हुन सकेको छैन। यस समस्याको सम्बन्धित समाधानका लागि आवश्यक बजेट विनियोजन गरियोस् भनेर हार्दिक अनुरोध गर्दछु। साथै सम्माननीय सभामुख महोदय, डिजिटल मिडियामा आएको समाचार अनुसार गजेन नारायण सिंह अस्पताललाई केन्द्र मतहातबाट प्रदेश अन्तर्गत लैजाने चर्चा भइरहेको छ। यदि यस्तो निर्णय गरियो भने यसले सप्तरी र समग्र मधेसप्रति अन्याय हुनेछ। उक्त अस्पतालले हजारौँ गरिब तथा
1: मान्य सदस्य कन्हैया बनिया।
4: सम्माननीय सभामुख महोदय, हजुरको सदन सञ्चालन गर्ने निष्पक्ष कार्यशैली सम्मानित छ। हजुर, यो हजुरको कार्यशैलीलाई सत्तापक्षले मात्रै नभएर प्रतिपक्षले पनि तारिफ गरिराख्नु भएको छ। त्यसको लागि धेरै धेरै शुभकामना हजुरलाई। म गर्वको साथ सम्माननीय सभामुख महोदय भन्न चाहन्छु, म त्यस्तो क्षेत्रबाट प्रतिनिधित्व गर्दैछु जुन भूभागबाट नेपालको पवित्र भूमिको सुरुवात हुन्छ। तिनतिरैबाट भारतको सिमानाले घेरिएको ऐतिहासिक, सांस्कृतिक, कृषि र प्राटिकीय महत्त्व बोकेको गौरवशाली भूमि हो रूपन्देही क्षेत्र नम्बर 4 मर्चवारदेखि सियारीसम्म। सभामुख महोदय, त्यो अहिले हाम्रो सरकारले, नेपाल सरकारले अहिले इक्विटी डेभलपमेन्ट जुन समतामूलक विकासको अवधारणा अपनाएर सुदूरपश्चिम कर्णाली र मधेस प्रदेशलाई विकास गर्ने प्राथमिकतामा राखेको छ, त्यो स्वागत योग्य छ। त्यो हुँदै गर्दा
1: मान्य सदस्य कमल सुवेदी।
5: सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्रमा बबई, शान्तिनगर, दङ्गेशरण र तुल्सीपुर गरी 4 पालिकाहरू छन्। तर विडम्बना, यो गर्मीको मौसममा आगलागीका घटना बढिरहँदा पनि यहाँ एउटा पनि दमकल छैन। यही जेठ 9 तुल्सीपुर 9 दोगरे स्थित बस पार्कमा रोकिराखेको बसमा अचानक आग लागि भयो। दमकल नहुँदा बस पूर्ण रूपमा जलेर नष्ट भयो। यो त एउटा प्रतिनिधि घटना मात्र हो। सभामुख महोदय, नेपाल जलवायु

0: मा चौथौ र भूकम्पीय जोखिममा एघारौँ स्थानमा छ। हाम्रो 80% भन्दा बढी जनसङ्ख्या बहुविपदको जोखिममा छ। विगत एक दशकमा मनसुनजन्य विपदबाट मात्रै 2317 जनाले ज्यान गुमाएका छन् भने 56,000 भन्दा बढी परिवार विस्थापित भएका छन्। तसर्थ यस गरिमामय सदनमा म नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। दाङका यी चार पालिका सहित देशका दमकल नभएका सम्पूर्ण पालिकाहरूमा दमकल को व्यवस्था गरियोस् र विपद पूर्व तयारीका लागि ठोस कदम चालियोस्। धन्यवाद।
1: माननीय सदस्य करिश्मा कठरिया।
2: सम्माननीय सभामुख महोदय, सुदूरपश्चिमको दार्चुला केवल विकट जिल्ला मात्र होइन, नेपालको सार्वभौमिकता र सीमासँग जोडिएको सामरिक महत्त्वको जिल्ला हो। तर आज पनि त्यहाँका नागरिक सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र सञ्चार जस्ता आधारभूत सेवाबाट वञ्चित छन्। एकातिर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भइरहेको अतिक्रमणको पीडा छ भने अर्कोतिर आफ्नै राज्यको उपेक्षा सहनु परेको अवस्था छ। सभामुख महोदय, सीमामा बस्ने नागरिकहरू नै राज्यको पहिलो सुरक्षा घेरा हुन्, तर उनीहरू नै सबैभन्दा पछाडि पारिएका छन्। त्यसैले म आगामी बजेटमा दार्चुलालाई विशेष जिल्ला घोषणा गर्दै विशेष बजेटको व्यवस्था गर्न जोरदार माग गर्दछु। आफ्नैले हेपेपछि छिमेकीले हेप्ने साहस गर्छन्। सभामुख महोदय, दार्चुलालाई बजेट मार्फत सम्बोधन गरियोस्। अर्को, थारूहरूको रोदन कति सुनाऊ। सभामुख महोदय, कति मागौ नयाँको भिख। कृपया पुनः एकपटक आग्रह गर्दछु, न्याय नपाएसम्म पटक पटक आग्रह गर्दछु। बरु यो मुद्दामा प्रतिपक्षी भएरै प्रश्न गर्दछु।
1: माननीय सदस्य कामिनी कुमारी।
3: सम्माननीय सभामुख महोदय, यो सरकार बनेको 100 दिन पनि पुरा भएको छैन, तर जनताको हितको काम गरिरहँदा पनि सदनमै अवरोध देखिएको छ। लोकतन्त्रमा आलोचना हुनु स्वाभाविक हो, तर सरकारलाई काम गर्न आवश्यक समय दिनु पनि लोकतान्त्रिक संस्कार हो। लामो समयदेखि सिंहदरबार बदलिँदैन भन्ने निराशमा रहेको जनताले अहिले बिस्तारै राज्य चल्न सक्छ भन्ने अनुभूति गर्न खोजेका छ। सभामुख महोदय, अवैध संरचनामाथि कारवाही भएको छ, नदी किनारा अतिक्रमण नियन्त्रण भएको छ, डिजिटल सेवालाई सरल र सहज बनाउँदैछ, जनताका लागि सार्वजनिक स्थान खुल्ला गर्न प्रयास गरिएको छ। साथै स्वास्थ्य दरबन्दी वृद्धि र संविधान संशोधन कार्यदलको प्रस्ताव बुझाउनले सरकार काम गर्ने मनस्थितिमा रहेको बुझ्न सकिन्छ। समग्रमा सरकारको यो कार्यशैलीले सिंहदरबार फेर्दैछ भन्ने सन्देश दिन थालेको छ, तर यो गति काठमाडौँमै सीमित हुनु हुँदैन, देशभर चल्नुपर्छ, किनकि जनताले अब आश्वासन होइन परिणाम खोज्न सक्छ।
1: मान्य सदस्य काली बहादुर सहकारी।
4: सम्माननीय सभामुख महोदय, कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर 3 भएको श्री रमा माध्यमिक विद्यालय कालाशिलाको खेलकुद मैदान स्थानीय साधन स्रोतबाट निर्माण भइरहेको अवस्थामा गत 2082 चैत्र 9 गतेको अविरल वर्षाका कारण माथिबाट ठुलो पहिरो गएर बनाउँदै गरेको मैदान पुरै बगाएर क्षति पुर्याएको हुँदा सो खेलकुद मैदान पुनर्निर्माणको लागि स्थानीय स्तरबाट सम्भव नभएकोले नेपाल सरकार केन्द्रबाट आवश्यक बजेटको व्यवस्थाको लागि पुनर्निर्माणको लागि अनुरोध गर्दछु। पुनः कार्यकर्ता भेटघाटको क्रममा जाँदा मैले सो क्षतिको प्रत्यक्ष अवलोकन गरेको र पुनर्निर्माणका लागि ₹1 करोड आवश्यक पर्ने लागत इस्टिमेट समेत तयार गरिएको विद्यालयले पठाएको छ। अत यो योजना निर्माण सम्बन्धमा सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षित गराउँछु। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्य कुलभक्त साक्य।
5: सम्माननीय सभामुख महोदय, काठमाडौँ देशको राजधानी मात्र नभएर आफ्नै मौलिकता बोकेको धार्मिक, सांस्कृतिक र सम्पदाहरूले भरिएको जीवन्त सहर पनि हो। मन्दिर, बौद्ध विहारहरू तथा सांस्कृतिक महत्त्वका काठमाडौँ उपत्यकाका धेरै यस्ता क्षेत्रहरूभित्र अहिले अव्यवस्थित पार्किङ गर्ने ठाउँको रूपमा अतिक्रमण भइराखेको छ। नेपाल भ्रमणमा आउने पर्यटकहरूको समेत को घुम्ने गन्तव्यको रूपमा रहेका यी ऐतिहासिक स्थलहरूमा यस किसिमको अतिक्रमण राजधानीमा अव्यवस्थित पार्किङ स्थलहरू राजधानीमा व्यवस्थित पार्किङ स्थलहरू निश्चित नगरेको कारणले भएको हो। अत सडक छेउ गाडी नगुड्ने र पैदल यात्रीहरूलाई बाधा नहुने ठाउँको पहिचान गरी छोटो समयको लागि पार्किङको व्यवस्थाको सम्भाव्यता अध्ययन गरी व्यवस्थापन गर्न ट्राफिक प्रहरी र अन्य सरोकार निकाय लागोस भन्न चाहन्छु धन्यवाद
1: मान्य सदस्य कुसुम महर्जन
6: सम्माननीय सभामुख महोदय नेपालमा सुतिजन्य पदार्थका कारण हरेक वर्ष करिब 39,000 मानिसहरूको मृत्यु भइरहेको छ तर नेपालमा सुर्तीमा भने कर 40% मात्रै लगाएको देखिन्छ जबकि डब्लुएचओले 75%सम्म सिफारिस गरेको छ आज हुक्का ई सिगरेट र भेप जस्ता सुर्तीजन्य पदार्थहरू युवामाझ फैलिएको छ सुर्तीजन्य पदार्थबाट 33 अर्ब राजस्व उठे तापनि यसबाट उपचार र स्वास्थ्य भार भने 45 अर्ब छ जुन हामी घाटामै छौँ त्यसैले आगामी नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा 100% कर वृद्धि गराइयोस् कडाइका साथ निरन्तर गरियोस् र प्रभावकारी कार्यान्वयन गरियोस् भन्ने जोरदार माग गर्दछु धन्यवाद
1: मान्य सदस्य कृपाराम राणा
7: सम्माननीय सभामुख महोदय कञ्चनपुर जिल्लाको दैछेला औद्योगिक क्षेत्र नेपालका प्रस्तावित ठुला औद्योगिक क्षेत्रमध्ये एक हो यो औद्योगिक क्षेत्र स्थापनाले झन्नै 22,000 भन्दा बढी रोजगारी सिर्जना गर्नेछ र देशको आर्थिक विकासको ढोका खोल्नेछ 2052 सालमा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र आर्थिक वर्ष 2080-82 को वार्षिक योजना तथा कार्यक्रममा सम्बोधन गरिएको थियो विक्रम सम्म 2077 फाल्गुन 10 गतेका दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको उक्त क्षेत्र झन्नै 900 बिघा क्षेत्रफलमा विस्तार गर्ने निर्णय भएको थियो 450 बिघा क्षेत्रफल औद्योगिक क्षेत्रको लागि डिपिआर तयार गरिएको छ औद्योगिक क्षेत्रको कामको फाइल वन मन्त्रालयमा झन्नै 1 वर्षदेखि थन्किएको छ रुख कटान र जग्गा अधिग्रहणको काम सरकारले तत्काल अगाडि बढाओस् भन्नका लागि जोरदार माग गर्न चाहन्छु धन्यवाद
1: मान्य सदस्य कृष्ण हरि बुढाथोकी
8: सम्माननीय सभामुख महोदय म केही दिन रामेछापका गाउँघरमा पुगेर फर्किएको छु त्यहाँ अभिभावक शिक्षक तथा स्थानीय नेतृत्वसँगको छलफलमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा 2 दिनको विदा व्यावहारिक नभएको व्यापक गुनासो प्राप्त भयो यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पुरा गर्न कठिन हुने अवस्था सिर्जना गरेको छ साथै 2 दिनको विदाको कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु सभामुख महोदय गाउँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएर विद्यार्थी लागत उच्च भएको छ विद्यालयहरू समायोजन गरी आवासीय विद्यालय बनाउँदा शिक्षाको गुणस्तर सुधार हुने देखिन्छ साथै शिक्षकहरूको सेवा सुविधा थप गरी पेसागत दक्षता अभिवृद्धि गर्दै शिक्षालाई सिप संस्कार र उद्यमसँग जोड्ने कार्यक्रम आगामी बजेटमा समावेश गर्न नेपाल सरकारसँग विशेष अनुरोध गर्दछु धन्यवाद
1: माननीय सदस्य केपी खनाल
9: सम्माननीय सभामुख महोदय जल तथा मौसम विज्ञान विभागको अनुसार सुदूरपश्चिम लगायत देशका विभिन्न भूभागमा 40 डिग्री सेल्सियसभन्दा बढी तापक्रमले गर्मी भइरहेको छ गर्मी बढेसँगै लु लाग्नुका साथै नागरिकहरूको दैनिक जीवनयापनमा समेत निकै असर परिरहेको छ यो सँगै वर्षायाम सुरु हुन थालिसकेकोले गर्दा डेङ्गु रोगको संक्रमण समेत वृद्धि हुने भएकाले समयमै यसको रोकथामका उपायहरू अप्नाउन सरकारले सम्बन्धित निकायलाई सक्रिय बनाउन अनुरोध गर्दछु साथै सभामुख महोदय मेरो निर्वाचन क्षेत्रमा यही जेठको 10 गते साँझ पख घरबाट धारामा पानी ल्याउन गएकी कैलाली मोहन्याल गाउँपालिका वार्ड नम्बर 6 सोल्टा पनेरी पसलमा ट्र्याक्टर दुर्घटना भई कक्षा 3 अध्ययनरत छात्रा जयसरा मगरको घटनास्थलमै दुःखद निधन भएको र मनिषा बिगको गम्भीर घाइते भएकाले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि सहित शोकाकुल परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछु घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारवाही सहित पीडित परिवारलाई उचित क्षतिपूर्ति समेत का लागि म जोरदार माग
1: मान्य सदस्य क्रान्ति शिखा धिताल
10: सम्माननीय सभामुख महोदय नेपाली समाजमा ओभरहाइप्ड गरिएका 2 पात्र छन् एउटी आमा अर्को गुरु
2: गुरु पूजनीय हुन् ईश्वर पनि हुन् भनियो तर उनीहरूलाई अझै पनि गुरुकुल युगको तलब त्याग र अभावमा सीमित गरियो सम्मानका शब्द जति अग्ला भए जीवनका आधार त्यति नै कमजोर बनाइए सम्मान र नमस्कारले मात्र शिक्षकको घर चल्छ भन्ने सोच समाज र राज्य दुवैले बोके शिक्षकको तलब शिक्षा ऐन बढुवा प्रणाली तलाउमा जमेको पानी झै अडिएर बसे सभामुख महोदय जुन देशमा शिक्षकको सम्मान हुँदैन त्यो देश खै कसरी सभ्य चेतनशील र समृद्ध बन्ला योग्यता क्षमता समर्पण सबै भरपूर हुँदाहुँदै पनि आफ्नो पेसाले सम्मानजनक जीवन नदिँदा शिक्षकहरू भित्रभित्रै अपमान निराशा र मानसिक पीडासँग लडिरहेका छन् समाजले शिक्षकसँग सधैँ आफूलाई चाहिने कुरा मात्रै माग्यो तर शिक्षकलाई के चाहिन्छ भनेर कहिल्यै सोधेन सम्माननीय सभामुख महोदय अब शिक्षकलाई के चाहिन्छ तपाईँ हामी सोधौँ
1: मान्य सदस्य खगेन्द्र कर्ण
10: सामान्य सभामुख महोदय कोशी टपु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीको आक्रमणबाट विगत केही वर्षमा सप्तरी जिल्लाका विभिन्न स्थानमा दुःखद मानवीय क्षति भएको छ सप्तकोशी नगरपालिका कृष्ण माया सार्की कृष्ण श्रवण गाउँपालिकाका यज्ञेश्वर निरौला कञ्चनपुर नगरपालिकाका नारायण खङ र केदार विष्ट तथा हनुमान नगर नगरपालिकाका नारायण प्रणामीले ज्यान गुमाउनु भएको छ सामान्य सभामुख महोदय मार्फत कोशी टपु वन्यजन्तु आरक्षबाट प्रभावित स्थानीय नागरिकको जीवन जीविका उपार्जन र सुरक्षाको विषयमा नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु विशेष गरी सुनसरी सप्तरी र उदयपुर जिल्लाका बस्तीहरू मानव वन्यजन्तु द्वन्द्वको चपेटामा परेका छन् जङ्गली हात्ती बदेल लगायत वन्यजन्तुको कारण किसानहरू हजारौँ बिघा जमिनमा लगाएको बाली नष्ट भइरहेको छ क्षतिपूर्ति बापत किसानले पाउने राहत प्रक्रिया अत्यन्त जटिल रहेको र झन्झिलो रहेको छ यसले किसानको रातको निद्रा र दिनको भोक हराएको छ सामान्य सभामुख महोदय मार्फत नेपाल सरकारको आग्रह गर्न चाहन्छु कोशी टपु वन्यजन्तु आरक्षबाट प्रभावित क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम प्रभावकारी रूपमा लागू गरियोस् धन्यवाद
1: मान्य सदस्य खगेन्द्र सुनार
11: सम्माननीय सभामुख महोदय बाँकी नेपालको सबैभन्दा बढी गर्मी हुने जिल्ला हो अहिले त्यहाँको तापमान झन्डै 42 डिग्रीभन्दा माथि रहेको मौसम विभागले जनाएको छ विशेष गरी गरिब निमुखा तल्लो वर्गका मानिसहरूको जिन्दगी बडो कठिन बनेको छ यो गर्मीको समयमा अर्कोतर्फ विद्युत आपूर्ति असहज हुँदै गर्दाखेरि झन् ठुलो समस्या थपिएको छ विशेष वैकल्पिक योजनाहरू केही लागू गर्न सकिन्छ ऊर्जाको सन्दर्भमा भने म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु यो सँगै तराईका जिल्लाको जनजीवन बडो कष्टकर बन्दै गएको छ कालो लुगा लगाएर ड्युटीमा खटिने प्रहरीको जिन्दगी त झन् दयनीय देखिन्छ यति बेला हेर्दाखेरि त्यसैले नेपालगञ्ज त्यो बाँकी निर्वाचन मेरो क्षेत्र लगायत पश्चिम नेपाल र तराईका जिल्लाहरूमा यो गर्मीको सिजनमा हुने यो विद्युतलाई सहज गराउने सन्दर्भमा सरकारको ध्यान आकर्षण गर्न चाहन्छु धन्यवाद
1: मान्य सदस्य खडक बहादुर बुढा
12: सम्माननीय सभामुख महोदय म आज मेरो जिल्ला जाजुकोटका नागरिकले आगामी वर्षको बजेटमा अपेक्षा गरेका महत्त्वपूर्ण आयोजना सम्मानित सदन मार्फत सरकारसँग माग गर्दछु जाजुकोट भूकम्प निर्माणका लागि आवश्यक बजेट नलगाड हाइड्रो पावरको मुआब्जा तथा निर्माण कार्यका लागि आवश्यक प्रक्रिया भेरी कोरिडोर मध्य पहाडी लोकमार्ग प्रस्तावित लुम्बिनी रारा लोकमार्ग लगायत छेडा बडाबन जुम्ला सडक थल बाटुले ब्याउलीडुङ्गा जुम्ला सडक राणागाउँमा छैन ढुङ्गिल कालीमाटी बारेकोट जुम्ला छेडा कचाली छाती बिसाउन हान्ने सल्ला बारेकोट सडक बडाबन बडा काँडा खामलेक सुयाडा लिर्ता कार्कीगाउँ बोरा युवर काफल चौलमेर टाकुरी लगायतका महत्त्वपूर्ण सडकहरूमा बजेट विनियोजन गरियोस् मध्य पहाडी लोकमार्गको भेरी पुल र अन्य पासाघाट खार लैखम पुलहरू यथाशक्य काम सुरु गरियोस् यो वर्ष नयाँ मटेला भेरी नदी दामाचौर भेरी नदी बालुवा छेडा खोला घरङ्गा लगायतका सडक पुलहरूमा बजेट व्यवस्थापन गरियोस् जाजुकोट जिल्लाको 50,000 जिल्ला स्थानमा जनशक्ति र उपकरणको व्यवस्था गरियोस् धन्यवाद
1: मान्य सदस्य खड्ग साई
13: सम्माननीय सभामुख महोदय म सदन मार्फत नेपाल सरकारलाई गम्भीर प्रश्न राख्न चाहन्छु सरकारले सम्पत्ति सुदृढीकरण सम्बन्धी आयोग बनाएको छ तर जनतामा प्रश्न उठेको छ के यो आयोग निष्पक्ष छ किनभने यही सरकारमा रहेका प्रधानमन्त्री मन्त्री परिषदका सदस्यहरूको सम्पत्ति छानबिनको दायराभन्दा बाहिर राखिएको छ जनताले देखिरहेका छन् सार्वजनिक गरिएको सम्पत्ति विवरण वास्तविक आर्थिक स्रोतबीच आकस्मिक र गम्भीर आशंका देखिएको छ। तर सरकार यी प्रश्नको जवाफ नदिनुको सट्टा अनुसन्धानको ढोका नै बन्द गर्न खोजिरहेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने आयोगको कार्यक्षेत्र नै सङ्कुचन गर्दैछ। सम्पत्ति शुद्धिकरण विभागलाई आफ्नो मातहतमा ल्याई शक्ति सङ्घर्ष गर्ने दम्म राख्नु हुँदैन। स्वतन्त्र निष्पक्ष र पारदर्शी रूपमा कार्य सम्पादन गर्नुपर्ने आयोग र विभाग दुवै प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा राखिएको छ। भर्खरै मात्र सरकारले
1: मान्य सदस्य खिमा बिक
14: सम्माननीय सभामुख महोदय, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका राष्ट्र सेवक कर्मचारीहरू 24 घण्टा तराईको 35 देखि 40 डिग्रीको गर्मीमा सड़कमा होस् या हिमालको हिमपात लगायत मनसुन नजिकै गर्ने क्रममा बाढी पहिरो डुबान जस्ता विपदका अत्यन्तै जोखिमपूर्ण अवस्थामा जनताको जीवधनको रक्षा गर्न अग्रपन्थीमा खटिन्छन्। तर विडम्बना, यी राष्ट्र सेवकहरू अत्यन्तै दबाव र अभावका बीच पनि अत्यन्तै समर्पणका साथ सेवा दिइरहेका छन्। त्यसैले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन आगामी बजेटमा जोखिम भत्ताको व्यवस्था, आधुनिक उद्धार उपकरणको व्यवस्था लगायत बस्नलाई सहजपूर्ण कार्यालय र समय सापेक्ष तलबको व्यवस्था लगायत राशनको उचित व्यवस्थापनको लागि नेपाल सरकारसँग जोरदार माग गर्दछु। साथै अन्तिममा सुरक्षाकर्मीहरू बलियो भन्यो भने नेपाल सरकार बलियो भन्छ।
1: मान्य सदस्य खुशबु ओली।
15: सम्माननीय सभामुख महोदय, झापा जिल्लाको कन्काई नगरपालिकामा एउटा प्रोजेक्ट बन्यो वार्ड नम्बर 2 त्यसलाई कन्काई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी लिमिटेड भनियो। यसमा यी 3 नगरपालिकाले आर्थिक रूपमा सहभागी हुनुभयो र यसमा वर्ल्ड ब्याङ्कले पनि सहयोग गर्यो, वैकल्पिक ऊर्जाले पनि सहयोग गर्यो। 745 उपभोक्ताहरूले पनि यसमा लगानी गरे। 21 करोड जति लगानी भइसकेपछि आज त्यो कम्पनी कवाडी खानामा परिणत भएको छ, व्यापक रूपमा भ्रष्टाचार भएको छ भनेर बारम्बार कुरा उठाइराखेको छु। 21 करोडको लगानीले दिनको 400 रुपियाँ जतिको बायोग्यास पनि उत्पादन गर्न सकेको थिएन। आज त्यहाँका सामानहरू पनि चोरी भएका छन्, त्यहाँका मसिनरीहरू पनि चोरी भएका छन्। सन्का खोलाको छेउमा फिजिबिलिटी स्टडी नै नगरिकन यो परियोजना बनाइएको छ। यसमा तत्कालै सरकारले अख्तियारको ध्यान आकर्षण पनि गराउन चाहन्छु र सरकारले पनि यसमा भएको भ्रष्टाचार गम्भीर अनुसन्धान गर्न
1: आग्रह गर्छु। मान्य सदस्य खेमराज कोइराला।
16: सम्माननीय सभामुख महोदय, कैलाली जिल्लाको चुरे गाउँपालिकामा विक्रम सम्बत 2077 गएको पहिरोका कारण करिब 116 घर विस्थापित हुनुभएको छ। उहाँहरूको अहिलेसम्म पनि कुनै उचित व्यवस्थापन भएको छैन। सडक छेउमा पालमुनि जङ्गलको किनारमा नदीको किनारमा बस्न बाध्य हुनुभएको छ। यो सुकुम्बासी समस्या समाधान र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने क्रममा उहाँहरूलाई उचित व्यवस्थापन गरिनुपर्दछ भन्ने माग राख्न चाहन्छु। साथै सरकारसँग यस्ता खालका समस्याहरू निरन्तर नै भइरहने भएको कारणले गर्दा आधिकारिक निकायहरूलाई अधिकार प्रत्यायोजन गरेर आगामी दिनमा यस्ता समस्या आउँदा तत्कालै समाधान गर्ने व्यवस्था मिलाउनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य गजला समीम मिकरानी।
17: सम्माननीय सभामुख महोदय, नेपालमा विशेष गरी मधेस

0: झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9840001 9066 73 344।
2: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843-72-824 9843-72-824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आ

0: शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98563917 र 98563867।
1: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-5940-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
4: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826-60-09-91, 9774-0342-34।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 98560606656

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39 1।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

नेपाली गीत सङ्गीतको बजारमा सुपा देउराली म्युजिक प्रालीको गौरवमय प्रस्तुति लक्ष्मी भाटको लोक दोहोरी एल्बम बाँच्दिन म धेरै स्वर मुकेश भट्ट वासुदेव र तुलसा घरती लय लक्ष्मी भाट शब्द लक्ष्मी भाट एरेन्जर यमन खनाल पिआरबिटी 6054-1375 मेल पिआरबिटी 6054-1384 फिमेल उत्पादक सुपा देउराली म्युजिक प्राली प्रबन्ध निर्देशक यमन खनाल 9849-40400

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
5: जान न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 0742, 34.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061 9060673344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856660917 र 9856608 67।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: यही 2083 बैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
5: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाज खानी होला खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानी पुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609191 9704042434
4: भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक नियमित टेस्ट तथा अतिरिक्त अभ्यास शान्त सुरक्षित र अनुशासित वातावरण होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था विद्यार्थी मैत्री शिक्षण पद्धति आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की गोकुल थापा सम्पर्क नम्बर 9843727824 9843727824 आजको सही निर्णय भोलिको उज्जवल भविष्य
5: झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
6: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नु हुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ
5: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोपाइटर डम्बर बराली ब्यास 3 सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9556025380 9814852518 र 9065153232

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98412-0740।
3: दमौली FM 94.2, समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ। हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: FM 94.2 समुदायको आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058000700,
6: 98460 40 304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।

0: हाम्रा विशेषताहरू
1: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था
0: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान